0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा।
8: प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
9: तन्ना आजै फेरि आउनुस्।
10: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
12: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536। मोबाइल 9856600536।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असार 26 गते शुक्रबार। तदनुसार सन् 2026 जुलाई 10 तारीक नेपाल सम्म 1146 असार कृष्ण पक्ष दशमी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गण्डकी प्रदेशमा गाजा खेतीको बाटो खुल्यो, प्रदेशसभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कंग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको भनाई। सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड़। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराँचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, 90 सैन्य लक्ष्यमा प्रहार र फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, मोरक्को 2-0 पराजित।

0: कूलर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34.

अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका व्यवहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार निर्माण क्षेत्र मुलुकको आर्थिक विकास रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट गर्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार निर्माण व्यवसायका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले त्यस्तो बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको आवश्यकता समेत औल्याउनु भएको छ। निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायत विषयमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन भन्दै प्रधानमन्त्री शाहले यस प्रकारको संवाद शुरूआत गर्नुभएको जनाइएको छ। सो अवसरमा निर्माण व्यवसायका प्रतिनिधिले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याथप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनु भएको थियो। साथै निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा उहाँहरूको धारणा रहेको थियो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले सुशासन प्रशासनिक सुधार भ्रष्टाचार नियन्त्रण सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा 100 दिनको अवधिमा सरकारले उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ। प्रतिनिधि सभामा बिहिबार सरकारका 100 दिनका प्रगति प्रस्तुत गर्दै प्रवक्ता पोखरेलले सरकारले तय गरेका अधिकांश कार्ययोजना कार्यान्वयन चरणमा पुगेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सार्वजनिक गरिएको विवरण अनुसार सरकार गठन भएकै दिन स्वीकृत गरिएको 100 दिने शासकीय सुधार कार्ययोजनाको नियमित अनुगमन गरिएको थियो। प्रत्येक कार्यको समय सीमा जिम्मेवार निकाय र कार्य सम्पादन सूचक निर्धारण गरी कार्यान्वयन अगाडि बढ़ाइएको मन्त्री पोखरेलले बताउनु भएको छ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहिबार शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरेको औल्याउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको आवश्यक सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नेपालको विकास प्रयास मा भारतको निरन्तर सद्भावना र सहयोग महत्वपूर्ण रहेको औल्याउनु भएको छ। साथै नेपाल र भारतले आपसी सहकार्य र साझेदारी मार्फत साझा शान्ति समृद्धि र प्रगतिका निम्ति निरन्तर मिलेर सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल र भारत बीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटी लगायतका क्षेत्रमा रहेको स्मरण गर्नुभएको छ। दुई देशबीच उच्च स्तरीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको दावी सभामुख अर्यालले गर्नुभएको छ। उहाँले नागरिक उड्डयन, रेल तथा बस सेवा मार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबूत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडानसँगै रेल तथा बस रूट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभएको छ। सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा पठाएको अवगत गराउँदै दुवै पक्षका लागि उपयुक्त समयमा उहाँलाई नेपालमा स्वागत गर्न तत्पर रहेको सुनाउनु भएको छ। भारतको संसदलाई लोकतन्त्रको दृढ़ संरक्षकका रूपमा सधैँ सम्मान उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै आफ्नो गौरवपूर्ण इतिहासमा भारतको संसदले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभएको छ। भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा नेशनल ई विधान एप्लिकेशन लगायतका प्रविधि मैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको गठनपछि विपिन आचार्यको नेतृत्वमा 10 सदस्यीय नेपाल भारत संसदीय मैत्री समूह गठन गरिएको र समूहले अन्तर संसदीय सहयोगलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सो क्रममा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको अवगत गराउँदै नेपालका सभामुख तथा सांसदलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनको लागि भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अबमले भेटवार्ता गर्नुभएको छ। बिहिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेट गर्नुभएको हो। भेटमा शुभकामना आदान प्रदान पश्चात नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। उपराष्ट्रपति यादवले सन् 1947 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिका बीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक रहँदै आएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिक उत्सव दुई देश बीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोषीय ढुंगाका रूपमा रहने विश्वास व्यक्त गर्नुभएको छ। काठमाण्डुको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि बिहिबार दिउँसो राइड सेयरिङ चालक गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। मुगुको सोरु गाउँपालिका एक घर भई हाल भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीले यस्तो प्रयास गरेको प्रहरीले जनाएको छ। उनी राइड सेयरिङ सेवामा आबद्ध चालक रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार नेपालीले प्रयोग गर्ने मोटरसाइकल रोकिराखेको अवस्थामा काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले व्हील लक गरेपछि उनले आत्मदाहको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक पवन भट्टराईको अनुसार नेपालीको अवस्था गम्भीर रहे पनि सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन्। प्रहरीले घटनाको कारण, विवादको अवस्था र आत्मदाहसम्म पुग्नुको परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाएको छ। निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरेको भन्दै महानगर प्रहरीले व्हील लक गरेपछि नेपाली र नगर प्रहरीबीच विवाद भएको र सोही क्रममा उनले आवेगमा यस्तो कदम चालेको
प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटना लगत्तै पुगेको प्रहरी टोलीले आगो निभाएर नेपालीको उद्धार गरी वीर अस्पतालको वन युनिटमा भर्ना गरेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार नेपालीको शरीरको ठूलो भाग जलेको छ। उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाका केही भागमा गम्भीर जलन भएको छ।

त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले विहोर्ने भएको छ। हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहिबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए। चिकित्सकसँगको परामर्शपछि बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई तत्काल भारत लैजान आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अगाडि बढ़ाइएको हो। यसका लागि आवश्यक सम्पूर्ण समन्वय, प्राविधिक तथा व्यवस्थापकीय तयारी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालय गरिरहेको जनाइएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो निर्णय नयाँ नभई कानूनको कारण भएको बताएका छन्। सरकारले यस्तो अभ्यासलाई निरन्तरता दिने स्पष्ट नीति लिएको पनि उल्लेख गरेका छनृ।

गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सभामुख कृष्ण प्रसाद धिताले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको छ। यो सँगै अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नु भएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिमखडा र बिन्दु पौडेलले आफ्नो धारणा राख्नु भएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षका बारेमा मन्त्रीले जवाब दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइएको थियो। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। विधेयकमा गाँजा खेतीका लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटमा पाइने नशालु पदार्थ टेट्रा हाइड्रो क्यानिवेनोल अर्थात टीएससीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औद्योगिक गाँजाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन निकासी वा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था पनि अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था रहेको छ। गाँजा खेती गण्डकी प्रदेशको समृद्धिका लागि गेम चेन्जर साबित हुनेछ, सभापति अर्यालले भन्नुभएको छ। विधेयकमा गाँजाको दुरूपयोग रोक्नका लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवा सहितको उपचार केन्द्र सञ्चालन गरिनेछ। दुरूपयोग गर्नेलाई कार्यवाही गर्ने र उपचारका लागि पुनस्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति, नवीकरण, निलम्बन र खारिजीका विषयमा पनि स्पष्ट कार्यविधि तयार गरिएको अर्यालले बताउनु भएको छ। यो विधेयकलाई पूर्णता दिन समितिले लामो समय खर्चिएको छ। विक्रमसम्म 2082 कार्तिक 28 गते समितिमा पठाइएको यो विधेयकमाथि 11 पटक बैठक बसेको थियो। 2082 माघ 25 2083 असार 12 चलेका बैठकमा विज्ञ र सरकारवालासँग गहन छलफल गरिएको थियो। छलफलका क्रममा प्राध्यापक डाक्टर पन्ना थापा, डाक्टर गणेश ऐरी र डाक्टर निर्मल लामिछाने लगायतका विशेषज्ञसँग राय लिएको थियो। त्यसै गरी म्याग्दी र बागलुङ गाउँपालिकाका अध्यक्ष र विभिन्न मन्त्रालयका सचिवसँग पनि परामर्श गरिएको थियो। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 9852-98-1090।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टिल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टिल हस्पिटलमा खुलेको फिस्टिल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टिल आइबेव केन्द्र, फिस्टिल हस्पिटल, 3rd floor, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-5525।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
5: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
6: शशिधर, अनि तिमी नि?
7: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटी एजेन्सीमा छ नि।
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
13: पाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयु सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, EEG, PTA,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
12: फोन 061-572-648-572-849।
14: हेलो,
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
15: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
19: होम केयर सेवा, होम केयर सेवा।
20: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
19: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
20: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
20: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2 77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

नेपाली कंग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताउनु भएको छ। बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधन बारेका बहस कार्यक्रममा बोल्दै सभापति थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको बताउनु भएको हो। संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसदभित्रैबाट समिति बनाएर जान सकिन्छ, सभापति थापाले भन्नुभएको छ। प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ। उहाँले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइरहेको छ। एकैपटक संविधान संशोधनका सबै कुरा खोल्दा दुर्घटना निम्तन सक्ने थापाको भनाइरहेको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल ल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कंग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्षीय रासपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। प्रतिनिधिसभाका सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रण लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएको छ। सभाको हिजोको बैठकमा विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका राजुनाथ पाण्डेले सड़कको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढ़ेको बताएका छन्। नेपाली कंग्रेसका सुशीला ढकाल आचार्यले पछिल्लो तीन दशकमा मुलुकमा केही भएन भन्ने र वर्तमान सरकारको 100 दिनमा मुलुक कायापलट भयो भन्ने दुवै भाषीय गलत भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका क्षितिज थेवेले निर्वाचनमा प्राप्त जनादेश अनुसार जनापेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशका जिल्लामा सड़क दुर्घटना बढ़दै गएकोमा चिन्ता व्यक्त गर्दै सुरक्षित सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन्।

पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशन तथा 72औं वार्षिक अधिवेशन आउँदो भदौको 20 र 21 गति हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको बिहिबार बसेको 30औं कार्य समिति बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाधिवेशनको प्रस्ताव गरेका थिए। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिएका छन्। पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य तर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष र उपमहासचिव सहित 15 जना सदस्य चयन गर्नेछ। सदस्य मध्ये एक औद्योगिक, चार वस्तुगत र 10 जना सदस्य खुला तर्फबाट निर्वाचित हुनेछन्। कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था रहेको छ। सरकारले एकैपटक 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका हुन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्यका 6 प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिश समितिले गरेको सिफारिश अनुसार उपकुलपति नियुक्त गरेका हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विवेक आचार्य नियुक्त भएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नवीस मान सिंह प्रधान नियुक्त भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्की नियुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान महाङबो नियुक्त भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त भएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्की नियुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त भएका

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होला यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेश।

ठुलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9841648082।

समाचारमा स्वागत छ। बाँकी रहेका समाचारहरू। मुस्लिम धर्म र लागू औषध बीच सम्बन्ध स्पष्ट छ। जुन धर्ममा सबै प्रकारका लागू औषध, मादक पदार्थ र होश विज्ञान नशालु वस्तुको सेवन निषेध गरिएको छ। साथीको संगतमा लागेर केही युवा लागू औषध कुलतमा लागेका त छैनन् भन्ने बारेमा बुधबार पोखरा 13 मियापाटनमा लागू औषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया भएको छ। नेपाल मुस्लिम युवा समिति कास्कीको सहयोग, पोखरा ओडा 13 समन्वय र जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा अन्तर्क्रिया भएको हो। कार्यक्रममा अधिकांश मुस्लिम युवाले भन्दै थिए, लागू औषध तथा मादक पदार्थ सेवन खराब र फोहोर कुराको रूपमा लिने गरेका छौं। व्यापारमा नै बढ़ी लगनशील मुस्लिम युवा लागू औषध कुलतबाट टाढ़ै रहने गरेका छन्। करिम मियाले मुस्लिम धर्ममा लागू औषध र मादक पदार्थ निषेध छ, तर समाजमा बढ़दो लागू औषध दुर्व्यसनले मुस्लिम बालबालिका र युवा त्यस्तो कुलतमा लागेका त छैनन् भन्ने बारे अभिभावकले छोराछोरीको निगरानी गर्न आवश्यक भएको बताएका छन्। समाजसेवी सराफत अली मियाले मुस्लिम समुदाय पछाडि परेको समुदाय भएको बताउँदै विस्तारै राजनीतिप्रति बामे सरेको बताउँदै मुस्लिम युवा तथा बालबालिकालाई लागू औषध दुर्व्यसनी विरूद्ध सचेतना गर्नुपर्ने जरूरी भएको जनाएका छन्। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बराले हरेक परिवारका सदस्यबीच प्रेमको भावना र अनुशासित बने भने त्यो परिवार कहिले विखण्डन नहुने बताएका छनृ।

पोखरा बसपाका संरचनामा डोजार चलाएको महिना दिन पुग्न लाग्दा महानगरले सुकुम्बासी बस्ती छुन नसकेको विषय चर्चाको विषय बनेको छ। वरपरका सटर पसल र सुपर मार्केटमा डोजर चलाउँदा नजिकैको सुकुम्बासी बस्ती खाली गराउन नसक्दा अनेक शंका पैदा भएका छन्। महानगरले पृथ्वी राजमार्गसँग जोडिएको उत्तरी भेग र सुकुम्बासी बस्ती भन्दा पश्चिमतर्फको दक्षिणी क्षेत्रमा डोजर चलाए पनि मुख्य सुकुम्बासी बस्ती यत्तिकै छाडेको हो। सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाउने महानगरको योजना छ। यसअघि सुकुम्बासी बस्ती तत्काल हटाउने भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो, तर सुकुम्बासीले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछाडि हटेको हो। पोखरा बसपार्क क्षेत्रमा हालसम्म 520 संरचनाहरू हटाएको छ। त्यहाँको वास्तुला कम्प्लेक्सका 320 अन्य सटर कबलहरू 200 गरी 520 संरचना हटाइएको हो। हाल त्यो ठाउँ सम्याउने काम भइरहेको छ। सुकुम्बासी बस्ती सार्न भने विलम्ब भइरहेको छ।

अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा विपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका पाँच चालक दलका सदस्यको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी केटू एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स यूएईको चार जहाँबाट उड़ेको थियो। मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन्। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। योसँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौ सैनिक क्षमता लगायतको मुख्य लक्ष्य बनाइएको थियो।

0: अब खेल समाचार। साविक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। फ्रान्सको जीतमा स्टार फरवर्ड केलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो। यससँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा पुग्न सफल भएको छ। पहिलो हाफमा फ्रान्सले पूर्ण दबाव बनाए पनि गोल गर्न सकेको थिएन। खेलको 29 मिनटमा फ्रान्सले पेनाल्टीको श्रवण अवसर पाएको थियो। मोरक्कोका नुसायर माजुराविले एम्बापेलाई डिबक्सभित्र लड़ाएपछि पाएको पेनाल्टीमा एम्बापे आफैले प्रहार गरेका थिए, तर मोरक्कोका गोलकिपर बोनोले उत्कृष्ट बचाव गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोकेको थियो। दोस्रो हाफको 60 मिनटमा डिजायर डोको पासमा एम्बापेले डिबक्सको किनाराबाट आकर्षक गोल गर्दै फ्रान्सलाई 1-0 अग्रता दिलाएका थिए। योसँगै एम्बापे यस विश्वकपमा 8 गोल गर्दै लियोनल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान उक्लेका छन्। त्यसको 6 मिनट लगत्तै 66 मिनटमा एम्बापेकै पासमा उस्मान डेम्बेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका थिए।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: आगामी 11 जुलाईदेखि मलेसियामा हुने एसीसी अण्डर 19 वुमन्स प्रिमियर कप खेल्न जाने नेपाली टीमको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरेर नेपाली अण्डर 19 महिला टीमको विदाई गरेको हो। क्यानले सोनी पाखनीको कप्तानीमा 14 सदस्यीय टीम मलेसिया पठाउने घोषणा गरेको छ। उक्त टीममा सोनी पाखरिन कप्तान रहेका छन्।

0: अनि ब्रहेलर्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो। प्रदेश सभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कंग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको भनाई। सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो। कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड़। पोखरा उद्योग वाणिज्य संघको 36वां महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराँचीबाट बेपत्ता कार्गो जहाजको भग्न अवशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। 90 सैन्य लक्ष्यमा प्रहार र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमी फाइनलमा एम्बापे र डेम्बेलेको गोल। मेरो 6 बजेको पुनः हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: घुट्टु घुट्टु पियो या सिपा रमायो,
3: अब गर्मी लाइकी चीसो होली।
4: गर्मी हैन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीसो होली को।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारे घन किन नि खनि तोला
6: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिन ओछे।
6: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म विषा वा चुबल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ। जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
6: समुदाई रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15, 98-565-35-8-15। प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेसनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
12: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
12: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
12: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
12: सुत्केरी नवजात शिशुको हेरचाह
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
13: डाक्टर ल्याब सेवा
12: औषधि डेलिभरी सेवा
13: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856902977
14: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
14: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
15: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
14: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
15: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
14: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061533123 9800850701 9800850702
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426537526
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
17: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर पविन थापा डाक्टर सुभाष गुरुङ
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
17: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखोपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
19: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
20: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
21: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
22: हिमस्टार फर अ कम्प्लिट होम।
19: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सब प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम। हरे

0: Crown Point Sangha, Sadai Rewarded.
1: Hello.
2: Hazur, Namaskar.
1: Hello.
2: Namaskar Kaka, sunnu bhayo na.
1: Hello. Hello.
3: Hello. Alik thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
6: पाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी इसिजी इइजी पिटिए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
5: फोन 061-572-648 572-849
7: खुट्टू खुट्टू पियो या सिप मरमायो
8: अब गर मिल लाइक किंग चीज को
9: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
10: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
11: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
10: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
11: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
10: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
11: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
10: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
11: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
10: नेपाल आदिवासी जनजाति महासंघ

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 061-454-689, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अर्जुनसँगै। आजको बैठकमा विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौ। आजको यो श्रृंखलामा फेरि एकपटक हामी यो भूमिहीन सुकुम्बासी समस्याका बारेमा उठान गर्दैछौ। बर्खा लागिरहेको छ, पानी दर्किरहेको छ, कहिले अलि बेसी दर्किन्छ, कसैले छिटुट रूपमा भइरहेको छ, कतै कतै ससाना पाटी पहिरो पनि आउन थालेका छन् र केही ठाउँमा समस्या पनि पार्न थालेको स्थिति छ। त्यो भएको हुनाले सुरक्षा सतर्कता अप्नाउन जरूरी छ। आज मैले सुकुम्बासी समस्याहरूका कुराहरू उठान गर्दाखेरि पोखरामा अब आधा दशकको यो अवधिपछि बस पार्क बन्नेवाला छ। एउटा फराकिलो ठाउँ त्यहाँ देखिएको छ, त्यहाँका संरचनाहरू हटाइएका छन्। पूर्वी भाग र दक्षिण भागमा पनि के हुने हो त्यो अहिलेसम्म त्यस्तो निर्णय भइसकेको अवस्था छैन भने उनीहरूलाई विस्थापनभन्दा पहिले पुनर्वास गराएर मात्रै त्यसको विस्थापनको चाँजो पाँजोमा जानुपर्छ भन्ने कुराहरू कति अगाडि बढ़िएका छन्। यसबीचमा समस्या समाधानका लागि छलफलका लागि सरकारवाला निकायका पदाधिकारीहरू विभिन्न व्यक्तित्वसँग भेटघाट गरी पोखरा आएको यो अवस्था छ। अहिले पछिल्लो समयमा के कस्ता ग्रीन सिग्नलहरू पाइएका छन् वा छैनन्, यो झरीको समयमा उनीहरूलाई कसरी मन ढुक्क बनाएर बसोबासको त्यो स्थलमा बस्न लगाइएको छ, यी कुराकानीहरू जोड्छु। भूमि अधिकार मञ्च नेपालका गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछाने र संघर्ष समन्वय समितिका संयोजक प्रेमबहादुर गुरुङजी हुनुहुन्छ। नमस्कार, यहाँ स्वागत छ।
2: नमस्कार,
1: हुनुहुन्छ?
2: हजुर, आराम।
1: अब साउने झरी लाग्नेवाला छ, अब असारी झरीमै तपाईँहरू काठमाडौँ पुगेर पनि आउनुभयो। अब केही होला होला जस्तो भएर आउनुभयो कि नहोला नहोला जस्तो भनेर फर्किनु भयो राम सर?
2: होइन, त्यस्तो मैले विशेष रूपमा अस्ति पनि भनेको छु, म चाहिँ विशेष रूपमा नवलपुर जिल्लाको विषयको लागि गएको हो। अब त्यहाँ जाँदाखेरि पोखराको पनि आफू कास्कीकै छोरो भएको कारणले कास्की
1: पोखरा पनि जोड्नु
2: पर्यो। 11 जिल्लामा भएका गतिविधिको बारेमा पनि कुरा उठाउनुपर्छ हामीले। तर जहाँ मर्काको विषय छ त्यो मर्काको विषयलाई पहिलो प्राथमिकता दिने हो मलाई। त्यो अब कास्कीको विषयमा मैले पहिला पनि गइसकेको छु, उहाँहरूसँग सल्लाह पनि भएको थियो, हाम्रो यहाँका माननीयज्यूहरूसँग पनि कुरा गरे हो। त्यो कारणले चाहिँ कास्कीको त अब विशेष रूपमा बस पार्क फिर्केको मात्रै कुरो आइराखेको छ, अन्तको कुरोहरू आएको छैन। अब यो विषयमा चाहिँ महानगरले नै हेरिराखेको हुँदा त्यति गइदिएर त्यसमा चाहिँ अब हामी चाहिँ जान त गएछौँ, अब चाहिँ के भइरहेछ भनेर कुराहरू त लिइराखेका छौँ। तर चाहिँ विशेष रूपमा नवलपुर जिल्लालाई नै पहिलो, उहाँहरूको समस्या धेरै वर्षदेखि त जटिलता नै भएको, अनि कास्कीको पनि काम त भनौ न केही कुराहरू त अगाडि बढेछ, बढ्दा बढ्दै फेरि हामीले त्यसै चाहिँ अस्पताललाई बोल्नु हुँदैन भनेर चाहिँ टिकट अहिले चाहिँ त्यति उ गरिनँ मैले।
1: कास्कीमा भनेपछि उयो पहिलेकै स्थितिमा छ,
2: अहिले के
1: व्यवस्थापन हुन्छ त्यसपछि मात्रै,
2: त्यही मात्रै कुरा आइरहेछ। पहिलो व्यवस्थापन हो, व्यवस्थापन पहिलो हुनु पर्यो, पहिलो व्यवस्थापन पछि अनि बल्ल त्यहाँबाट चाहिँ हटाउने व्यवस्था, हटाउने भन्दा पनि उहाँहरूलाई आफैले पनि भत्काएर लान सक्नुहुन्छ। दुईटा ब्लक भयो भने दुईटा इट्टा भयो भने त्यो गरिबको इट्टा कति खाइ नखाइ बनाउनु भयो होला, त्यो चाहिँ रलाई चाहिँ बचाउनु पर्यो होइन। दुईटा इट्टा बच्यो भने मैले यो दुईटा ब्लक बच्यो या तिन कच्याक्क नभयो भने तिनबाट पनि आफूले बनाउन सक्नुहुन्छ घर, त्यसैलाई पनि थपेर घर बनाउन सक्नुहुन्छ भनेर हामीले भनिराखेका छौँ, पहिलेबाट भनेका छौँ। डुजर हान्नु पर्दैन, त समय अवधि दिनुभयो भने यो ठाउँमा जाने हो भनेर भन्नुभयो भने त्यो ठाउँमा ठाम देखिएपछि त बनाउन सकिन्छ, बनाउनलाई त्यही ब्लक पनि युज गर्न सकिन्छ, थोरै मात्रै किन्यो हुन्छ भनेर भनिराखेका छौँ।
1: अब बाँकी भूभागमा पनि अब कुनै दिन त आउने होला, त्यो आउँदाखेरि भत्काउने वा हटाउने त्यो खालको शैली पनि अलिकति भएन कि परिवर्तन गर्नु पर्यो कि भन्ने त्यो अब त्यहाँ सुकुम्बासीले अव्यवस्थित बसोबासीले अब दलित पीड़ितले त्यहाँ भएका दाजु दिदी बहिनी भनेको जस्तो पाइयो, प्रेम सर के भएको छ?
3: धन्यवाद सर।
2: त्यहाँको विषयमा हजुरले अघि भने जस्तै
1: मनोविज्ञान बालबालिकाहरूको बुढाबुढीको महिलाको होइन
2: मानसिक त्रासमा त छ नि सर, धेरै चाहिँ वृद्ध बुवामा बालबालिका लगायत हामी जस्ता उमेरका युवा उमेरहरूमा पनि अब मनमा त्रास छ। अब उनीहरू चाहिँ यहाँ चाहिँ अब उठाउने भन्ने कुरा छ, व्यवस्थापन गरेर के अरे यहाँ उठाउँछौ भन्ने कुरा सम्बन्धित निकायबाट कुरा आएको चाहिँ यहाँहरूले अवगत नै छ, तर त्यो व्यवस्थापन गर्छौँ भन्ने तर आज यत्रो महिना भइसक्यो तर कहाँ हो त नि व्यवस्थापन भन्ने कुरा पनि सम्बन्धित निकायबाट टुङ्गो लगाइ नसकेको हुँदाखेरि त्यहाँका साथीहरू के गरौँ कसो गरौँ भन्ने हिसाबले पनि आफ्नो कुनै योजना पनि बनाउन सकिएको छैन। विचारहरू मजदुरी गरी खाने वर्ग त्यहाँ सबै साथीहरू छौँ र काम 15-20 दिनको लागि चाहिँ बाहिर पोखरा बाहिरतिर काम आएको हुन्छ मजदुरीको लागि। अब पोखरा बाहिर 15-20 दिन जाँदाखेरि फेरि यहाँ हाम्रो घरै भत्काइदिने हो कि भन्ने पनि उनीहरू त्रास छ, त्यो भएको भएर पनि अब
1: समस्या पर्यो
2: हो। त्यस्तो समस्याहरू बिचरा मानसिक त्रासहरू धेरै छन् त्यहाँ सबैमा, त्यो भएको भएर सम्बन्धित निकायले पनि कमसे कम कहाँ हो त नि भन्ने हिसाबले यो प्रक्रियामा अगाडि बढाउनु पर्ने, तर आज यत्रो दिनसम्म पनि एउटा टुङ्गो नलाइसकेको हुँदाखेरि हामी पनि समन्वय गर्दैछौँ। फेरि महानगरले पनि 3-4 समितिहरू बनाएको छ यही व्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउने भनेर, तर त्यो समितिबाट पनि खै अब प्रतिवेदन बुझाएको छ या छैन हामीलाई यो जानकारी पनि छैन, तर प्रतिवेदन बुझाएपछि बस्छौँ बैठक छलफल गरेर एउटा योजना बनाउने भन्ने कुरा त आएको छ।
1: जानकारी लिनु भएको छ कि छैन, के कति प्रगति भएको छ?
2: अस्ति हामी 3-4 दिन अगाडि महानगरमा चाहिँ हाम्रो छानबिन समिति श्री कृष्ण तिवारीजी हुनुहुन्छ संयोजकज्यू, उहाँसँग चाहिँ यसो बुझ्दाखेरि कुराकानी गर्दाखेरि अब मालमा चाहिँ अन्तिम चरणमा आइसकेको छ, हामी छिट्टै प्रतिवेदन बुझाउँछौँ भन्ने कुरा गर्नुभएको थियो, त्यस पछाडि हामी चाहिँ त्यहाँ भेटघाट भएको छैन सर।
1: राम सर, अब को कोसँग भेटघाट भयो?
3: मैले नवलपुर जिल्लाको माननीय हाम्रो राजन गौतम सरसँग मेरो भेट भयो पहिला, उहाँसँग कुरा गरेँ मैले नवलपुर जिल्लाको भने। हाम्रो पर्यटन मन्त्रीज्यू गणेश पौडेल सरसँग पनि मेरो थोरै 10 मिनट जति उहाँसँग पनि उहाँकै मन्त्रालयमा भेट भयो र मैले आफ्नो कुराहरू राख्ने विशेष रूपमा भूमिहीनका विषयका कुराहरू राखेको छु मैले, होइन गणेश सरसँग हाम्रो पर्यटन मन्त्रीज्यूसँग पनि राखेको छु, माननीयज्यूसँग पनि राखेको छु, अनि माननीयज्यूहरूसँग पनि भेट्ने तर्खरमा त थियो। मेरो चाहिँ कस्तो भयो भने 2-3 दिनको मैले खास एक दिन जान्छु त्यहाँ गएर भेटघाट गर्छु र फर्किन्छु भन्ने एममा उद्देश्यमा म गएको थियो। समय अलिकति मेरो पनि त्यस्तै अनुकूल मिलेन, अब धेरै 2 ठाउँ त भेटेँ, अरू माननीयज्यूहरूलाई भेट्छु भन्दाखेरि मेरै समय पनि भएन। उहाँहरूको नि अब संसद चलेको चलै थियो, संसद चल्यो, अब त्यो पछि छलफलका छलफल थियो, उहाँहरूको भेटघाट छलफल पनि भएको कारणले गर्दाखेरि अलिकति धेरैसँग पनि 2-4 मेरो भेट भएको थियो त्यहाँ पनि। ठिकै छ, राम्रै कुरा, नेगेटिभ कुराहरू आएको छैन, पोजिटिभ कुरै छ, होइन उठेका कुराहरू पोजिटिभै छन् अहिलेसम्म माथि भने, त्यस्तो नेगेटिभ कुराहरू त मसँग भएको छैन। काशीकै माननीयज्यूहरू भनौँ, नवलपुर जिल्लाकै माननीयज्यू, अब अन्य जिल्लाका माननीयज्यूहरूसँग भेट्ने भनेको त्यो अलिकति मेरै पनि समयको अलिकति पाबन्दी अलिकति केही कमीले गर्नु पनि भयो, उहाँहरूको पनि कार्यक्रमका कार्यक्रमले गर्दा, अब अहिले अब आर्थिक वर्षको कुरोले पनि होला यो असार साउन मसान्तको, त्यो भएर कुरा उठेको छ, सबैतिर पुगेका छन् कुराहरू। अब मेन यहाँको भनेको कास्की जिल्लाको मा अब अहिले मेन अहिले भनिसकेँ फिर्की खोलासँग भएको छैन, कास्कीकै माननीयज्यूहरू भनौँ, नवलपुर जिल्लाकै माननीयज्यू, अब अन्य जिल्लाका माननीयज्यूहरूसँग भेट्ने भनेको त्यो अलिकति मेरै पनि समयको अलिकति पाबन्दी अलिकति केही

0: अहिले चार तिनवटा समितिहरू बनाइसक्यो, छानबिन समिति, लगाई जग्गा खोज गर्ने समिति, अब अन्य समिति बनाउन दुई तिनवटा समिति छन् हाम्रा। ती समितिले काम गर्दा गर्दै हामीले अरू कुराहरूलाई बोल्ने कुराहरू हुँदैन भनेर हामी अरू कुरामा उठेका छैनौँ। अन्य त्यो ठाउँका चाहिँ समस्याहरूको बारेमा चाहिँ कुनै पनि कुरा कास्कीमा उठेको छैन। पहिला त यही दुईवटाको कुरा हो, यो दुईवटालाई चाहिँ अब बरु पहिला व्यवस्थापनका कुरातिरै गइरहेछ भनिराख्नु भएको छ भने अब हामी अरू कुराहरू किन गर्ने भनेर रोकिराखेका छौँ।
1: अब यो फिर्केमा बसवारको समस्या अब पूर्णरूपमा निकोलमा नगएको हुनाले अब बाढी आउने समस्या पनि अलिअलि छ नि होइन?
0: होइन, बाढी त त्यहाँ वर्षै पछि आउँछ। अब उहाँहरू बसेको पनि लगभग धेरै वर्ष, अब गाईघाट पनि फिर्केकै छेउमै पर्यो, यता तालबाट फिर्केको छेउमा पर्छ, त्यहाँ पनि लगभग भनौँ न 36 सालदेखि 52 सालदेखि बस्ने साथीहरू अब कति हुनुहुन्छ। अहिलेसम्म बाढीको त्यति प्रभावित त परेको छैन, तर आउन त खुलो ठुलै आउँछ, फिर्के खोलो बढेर। अब अस्ति भयो त्यही हाम्रै गैली खेत पनि डुबानमा गएको त तपाईँहरू सबैले मिडियामा आएकै थियो होइन, यता बुलौदी खोलाले पनि डुबान त पार्छ, तर त्यही पानी फिर्केमा मिसिन्यो होइन। त्यसलाई चाहिँ हेर्दाखेरि अलिकति डर त हो, तर त्यति खासै डराउनु पर्ने ठाउँमा बस्नुभयो जस्तो देखिया छैन। अहिले अहिलेसम्म त्यो घरहरू चाहिँ बगाएको छैन, मेरै हाडमा भएको घरहरू पनि बगाएको छैन, तर बगाउँछ कि भन्ने डर हो। हुन त राज्यले सोच्नु स्वाभाविकै हो, अहिले उहाँहरूलाई खतरा छ भन्ने सोच्नु स्वाभाविक, तर खतरा भन्दा नि उहाँहरू त्यस्तो ठाउँमा गएर बस्नुको कारण पनि सोध्नु पर्यो नि त हामीले होइन। गरिब छन्, राम्रो ठाउँमा बस्ने खुबी छैन, त्यस्तै खोला नाला किनार काम नलाग्ने, राज्यलाई काम नलाग्ने जमिनको आडमा गएर बस्नु त हो नि। त्यही भएर उहाँहरूलाई पहिला व्यवस्थापन गरौँ होइन, उहाँ राज्यको एउटा चाहिँ नागरिक हुनुहुन्छ होइन, नेपाली नागरिक हो, नेपाल नागरिक हुनुहुन्छ, उहाँलाई अलिकति बचाएर राखौँ। उहाँहरू नै हामीहरू नेपालमा सबै उसमा हेर्दाखेरि कामहरू बनाउन मजदुरी गर्ने देखुन्छ, सबै काममा हामीलाई आवश्यक गर्ने देखुन्छ, सबै कुराहरूलाई हेल्प गर्ने भनेको गरिब किसान मजदुर नै छन्। त्यो भएको कारणले गर्दा उहाँहरूलाई बचाउनुपर्छ, सबै उहाँहरूको नै अधिकार राज्यमा छ। जल जमिन र जङ्गल भनेको, जल जमिन र जङ्गल भनेको प्रकृतिको देन हो होइन, जमिन जल जङ्गल तिनटै चिज प्रकृतिको देन हो भने यसमा समानता सबैको अधिकार हुन्छ र बाँच्ने अधिकार सबैलाई हुन्छ। त्यही भएर उहाँहरूलाई पनि बचाउनुपर्छ भन्ने कुरा हो।
1: तर जल जमिन र जङ्गलमा त यो हुनेहरूको दाम हुनेहरूको मात्रै हालिमहाली छ भन्छन्,
0: त्यसलाई चिर्नु पर्यो। हाम्रो भनाइ के हो भने त्यस्तो प्रवृत्तिमा गएर आजसम्म जति आयोग भने पाउनुभयो होला
1: प्राप्त।
0: एउटा कुरो के हो भने लाल पूर्जा प्राप्तको कुराहरूमा आजसम्म बनेका आयोगहरूले कतिलाई लाल पूर्जा पाउनुभयो होला पनि होइन, तर एकदम पीडितहरू धेरै पीडितले प्राप्त गरेको देखिया छैन होइन, धेरै पीडितहरूले अहिले नै लाल पूर्जाहरू बाँडिएको छ भन्ने कुराहरू त आइरहेछ। मलाई हिजो मात्रै कपिल वस्तुबाट हाम्रो केन्द्रीय सचिवज्यूले फोन हान्नुभएको थियो, बिजु खाँडज्यूले, उहाँले भन्नुभयो कपिल वस्तुमा पनि लाल पूर्जाहरू वितरण गरिएछ रामसर भन्ने कुरा गर्नुहुन्थ्यो हाम्रै भूमि अधिकार मञ्चकै साथी भन्नुहुन्थ्यो। मैले डिटेलमा कति के र कसको सङ्घर्ष समिति हो कि सहजीकरण समिति हो डिटेलमा मलाई पठाउनु न भनेको छु, हुन्छ सर भन्नुभएको थियो हिजो। भइरहेछ, काम त गर्नु त गरिरहेको छ, तर कास्कीमा किन सुलो भइरहेछ, गण्डकी प्रदेशमा किन सुलो भइरहेछ,
1: किन सुलो भएको छ, अब
0: त्यही मैले बुझ्न सकेको छैन।
1: ड्यामसेट क्षेत्रका घरधनीहरू पनि अब त्रसित नै हुनुभयो होला, उहाँहरूको मनोविज्ञान के छ, तपाईँहरूको मनोविज्ञान के छ, तपाईँहरूले कसरी हेर्नु भएको छ?
0: होइन, मैले फेवातालको बारेको कुरामा ड्यामसाइट भन्छु, फेवातालको किनारमा पर्नुभयो ड्यामसाइट होइन, अनि भने गौरीघाट, अब हाम्रै गाईघाट, हाम्रो भूमिहीनहरू बस्नुभएको गाईघाट, अलि उता गयो खपौटी भन्दा यतापट्टि हाम्रो जलाट समुदायका घरहरू लगायत अन्य होटल, अब मेरै साथीहरूको होटलहरू पनि छन्, मेरै साथीहरूका रेस्टुरेन्टहरू पनि छन्, मेरै अङ्कल दाजुभाइका पनि छन् होइन। त्यो ठाउँको कुराहरू अहिले उठे जस्तो मलाई फेवातालको विषयमा त्यति उठे जस्तो मैले लाग छैन, तर विशेष रूपमा कास्कीको मैले सुनेको छैन होइन, ला छैन भन्दा नि सुनेको छैन अहिले फेवातालको बारेमा चाहिँ, तर फिर्की खोला र बसपारको विषयको कुरा हुन्, अहिले मेयर साहबले बनाएका समितिले अब प्रतिवेदन पेश गरेपछि सायद हामीसँग छलफल हुन्छ होला। जहाँसम्म लाग्छ पहिला जग्गा देखाइदिए भए राम्रो हुन्थ्यो भन्ने कुरा मात्रै हाम्रो चलिराखेको छ। हामीमा पनि अब संयोजकज्यूसँग पनि यही कुरा हो, हामी दुईटामा यो जग्गा पहिला भनिदिने हो भने त हाम्रो मान्छेहरू पनि अलि ढुक्क हुन्थ्यो नि त, यो ठाउँमा हामीलाई लाँदैछ

0: हामी यो ठाउँमा बस्दैछौ भन्ने कुरो हुन्थ्यो भन्ने मात्र कुराहरू भइरहेछ अहिले।
1: अब जुन उठीबासमा परिसकेका छन् तिनीहरूले के भन्छन् प्रेम सर?
2: उठीबासमा परिसकेको हकमा सर, अब कास्कीको सवालमा त्यति साह्रै उठीबास परेको भन्ने चाहिँ छैन अहिले, तर यो काठमाडौँ लगायत अन्य अरू जिल्लाहरूमा चाहिँ उठीबास भएको छ। कास्कीको सवालमा त हामीले भनिसकेछौ, पहिला व्यवस्थापन गर्नुपर्छ अनि त्यस पछाडि विकासमूलक कामहरू अगाडि बढाउनुपर्छ, किनकि यो भूमि सम्बन्धी कानूनले पनि यी भूमि सुकुम्बासी पीड़ितहरूलाई एउटा व्यवस्थापन गर्नुपर्छ भनेर एउटा नीति पनि बनाएको छ। त्यो नीतिले टेकेर काम गर्नुपर्छ भनेर हामीले बारम्बार दबाव पनि सम्बन्धित निकायमा दिएका छौं। र कास्की जिल्लामा हाम्रो पूर्जा वितरणको काम अहिलेसम्म जुन भएको छैन, यो सबैभन्दा चाहिँ कमजोरी मलाई के लाग्छ भनेदेखि वड र पालिकाको कमजोरीले गर्दाखेरि हाम्रो यो कामहरू अगाडि बढ्न सकेको छैन। किन भूमि सम्बन्धीको कानूनले प्रष्टै भनिएको छ, सबभन्दा पहिला वडामा आफ्नो वडाभित्र भूमि दलित भूमि सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू कति छन् त्यो लगत तथ्याङ्क संकलन गर्नुहोस् लिनुहोस्, अनि त्यस पछाडि उहाँहरू बसोबास गरेको जग्गा को प्रकृति कस्तो प्रकृतिको छ, उपयुक्त ठाउँ छ कि जोखिमयुक्त ठाउँ छ, जोखिमयुक्त ठाउँ छ भने उहाँले चाहिँ आफ्नै वडाभित्र उपयुक्त ठाउँ कहाँ हो त्यहाँ व्यवस्थापन गर्ने निर्णय सायद पालिका पठाउनु भनेर चाहिँ त्यो खालको कानूनले चाहिँ उहाँले अधिकार दिए पछाडि त्यसले टेकेर सबै वडाले सबै पालिकाले त्यसले चाहिँ अगाडि बढाइदिएको भए यो कास्की जिल्लामा पूर्जा वितरण काम गर्न धेरै अगाडि भइसक्नु पर्ने। तर यहाँ चाहिँ वडा र पालिकाले नै यी प्रक्रिया जो भूमि सम्बन्धी कानूनले टेकेर काम गर्ने प्रक्रिया यिनले नबढाएको हुँदाखेरि कास्की जिल्लामा चाहिँ यो अहिलेसम्म पनि पूर्जा वितरण गर्न सकिएको छैन। त्यो भएको भएर हामीले यो विषयमा दबाब दिएका छौँ बारम्बार, हामीले हाम्रो ठाउँबाट पनि सल्लाह सुझाव दिएको छौँ यो ढंगले गर्नुहोस्, हाम्रो संगठनको तर्फबाट हामी सक्ने सहयोग राज्यलाई सम्बन्धित निकायलाई पालिकाबाटलाई हामीले के सहयोग गर्नुपर्छ हामी गर्छौं, तर यो समस्या समाधान गर्नका लागि तपाईँ हामी सबै मिलेर अगाडि बढौं भनेर हामीले बारम्बार भनेको अवस्था थियो। तर कास्कीमा हाम्रो कुराको सुनाई भएको छैन, किनकि हामीले जायज माग राखेका छौं, जायज माग राख्दा राख्दै पनि सम्बन्धित ठाउँबाट चाहिँ यिनीहरूले चाहिँ गलत ढंगले राखेछ भन्ने खालको बुझाइ छ, र सँगसँगै अव्यवस्थित बसोबासीको हकमा कसरी हुन्छ यिनीहरूले जग्गै दिनुहुन्न भन्ने खालको जो सोच बनाएको छ यसरी चाहिँ समस्या समाधान हुन सक्दैन भनेर पनि हामीले एउटा सुझाव दिएका छौं। किनकि कतिपय आफ्नो चाहिँ भनौँ न महानगरभित्रै कति घर भएका उनीहरूले पनि अव्यवस्थित बसोबासीको नामबाट के अरे रोपनीय रोपनीय जग्गाको निश्चय लिएको अवस्था छ। कोही अव्यवस्थित बसोबासीको नामबाट 50 औं रोपनीको जग्गाको निश्चय लिएको भन्ने पनि यो पोखरामा चाहिँ त्यो कुरा आएको छ,
1: त्यसको पनि खोजबिन हुनु
2: पर्यो, त्यसको खोजबिन हुनु पर्यो
1: फिर्ता लिनु।
2: अनि कानूनले प्रश्न भनिएको छ अव्यवस्थित बसोबासीको हकमा 4 आना जग्गा दिने भनेर चाहिँ त्यो भने पछाडि त्यत्रो बढी जग्गा उसले निश्चय लिएको रहेछ, त्यो बढी जग्गा निश्चय लिएकोलाई बरु चाहिँ जो भूमिन सुकुम्बासीहरू जोखिमी ठाउँहरूमा बसेका छन् उहाँहरूले त्यो ठाउँमा चाहिँ व्यवस्थापन गर्दै हुँदैन, त्यो अनुसार अगाडि बढाए हुँदैन। यो समस्या समाधान गर्न चाह्यो भने यो धेरै टाइमै लाग्दैन, तर मलाई लाग्छ यो वडादेखि नै पालिकादेखि नै यो समस्यालाई समाधान गरौं भन्ने अन्तरात्मादेखि कसैको रहेन जस्तो मलाई लागेको छ। त्यही भएर नै यो कास्कीमा यो समस्या समाधान हुन सकेको छैन। अब अव्यवस्थित बसोबासी पनि म बारम्बार मैले भन्दै पनि आएको छु, एउटा यस्तो प्रकारको अव्यवस्थित बसोबासी छन् जो 50 औं रोप पनि चाहिँ निश्चय लिइरहेका छन्, र अर्कोतिर यस्तो खालको अव्यवस्थित बसोबासी छन् जो कि सुकुम्बासी क्षेत्रमा विगत 50 औं वर्षदेखि आएर बसेका साथीहरू अव्यवस्थित बसोबासीमा छन्। तर हाम्रो कुरा के हो भनेदेखि त्यो रोपनी रोपनी दर्ता गर्ने पक्षमा हामी छैनौ, हामी त जो सुकुम्बासी बस्तीमा बसोबास गरेको अव्यवस्थित बसोबासी जो छ उहाँहरूले चाहिँ नीतिले तोकेको 4 आना जग्गा दिएर व्यवस्थापन गर्नुपर्छ, बरु राज्यले चाहिँ त्यो उहाँले चाहिँ जग्गा दिए बापत केही न्यूनतम शुल्क चाहिँ उहाँहरूसँग राजस्व लियोस् भन्ने चाहिँ हाम्रो चाहना हो। किनकि हिजो 20-30-50 वर्षदेखि ती अभ्यस्त बसोबासी साथीहरूले ती जग्गा अमत कमत गरेर नबसेको भए आजसम्म ती जग्गाहरू यहाँ दर्ता गरेर व्यक्तिले दर्ता गरेर पनि खाइसक्थे र त्यस्ता चाहिँ राज्यको नाममा भएको जग्गाहरू व्यक्तिले कति रूपमा दर्ता गरेका छन् तर त्यो कुरातिर हेर्ने राज्यको चाहिँ कुनै उसै छैन। तर सुकुमासीहरू जो बिचरा बाध्य भएर ती पीड़ितहरूले चाहिँ हिजो वर्षौंदेखि त्यो जोतभोग गर्दै आएको छ, अब बाध्य भएर सुकुमासीमा बसेर जोतभोग गर्दै आएको छ। ती सुकुमासीले चाहिँ जोतभोग गरेको चाहिँ 2-3-4 जग्गामा मात्रै आँखा लगाइराखेको छ क्या। तर त्यत्रो रोपनी रोपनी जग्गा दर्ता गरेर खाएको छन् त्यतातिर कुनै ध्यानै छैन। यो जग्गा कसरी दर्ता गर्यो त यिनीहरूले राज्यको नाममा रहेको सम्पत्ति, यो त तपाईँ हामी सबैको साझा सम्पत्ति हो नि। अनि त्यो पञ्च पावर हुने खानेले चाहिँ जे गर्दै पनि हुने र त्यो विषयमा खोजबिनै छैन। तर मौन बस्ने तर बिचरा बाध्य भएर चाहिँ सुकुमासी बस्तीमा चाहिँ जो बसेका छन् तिनीहरूलाई मात्रै टार्गेट गरिराखेको अवस्था मैले देखेको छु सर। यसको विरूद्धमा हाम्रो भनी पनि राखेका छौँ, अब बस पार्कको हकमा पोखरा जस्तो पर्यटक ठाउँमा पोखराको बस पार्क एउटा व्यवस्थित बस पार्क बनाउनु पर्छ, यो विषयमा हाम्रो पनि एकदमै चाहना छ, हामी पनि सहयोग गर्छौं। तर बस पार्कमा रहेका भूमिहीन सुकुमासी तथा अव्यवस्थित बसवासीलाई उपयुक्त ठाउँमा उचित व्यवस्थापन गरियोस्, बस पार्क निर्माणमा हाम्रो सबैको चाहिँ हाम्रो सहयोग रहनेछ। तर पहिला व्यवस्थापन गर्नु पर्यो भूमि सुकुमासीहरू अव्यवस्थित बसवासीलाई, त्यस पछाडि बस पार्क बनाओस् भन्ने चाहिँ हामी बारम्बार भनिरहेका छौं र त्यसको लागि अब मेयर साहबले यो प्रक्रियालाई अगाडि बढाउँछौं। अब सुकुमासीलाई पहिला भूमिहीनहरू अव्यवस्थित बसवासीलाई व्यवस्थापन गरेपछि बस पार्क बनाउँछौं भन्ने मेयर साहबको पनि कुरा आएको छ। मेयर साहबलाई पनि म धन्यवाद दिन चाहन्छु किनकि जुन ढंगले उहाँले भन्नुभएको छ त्यही अनुसारको कार्यान्वयनमा लैजाओस् र भूमिहीन दलित र भूमिहीन सुकुमासी अव्यवस्थित बसोबासीलाई सँगसँगै व्यवस्थापनको प्रक्रियामा अगाडि बढ़ाओस् भन्ने पनि हामी निवेदन गर्न चाहन्छौ। किनकि मेयर साहबको कुरा के छ भनेदेखि पहिला भूमिहीन दलित र भूमिहीन सुकुमासीलाई व्यवस्थापन गर्ने अनि दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई गर्ने भन्ने कुरा जुन छ त्यसमा हाम्रो सहमति छैन। किनकि सुकुमासी बस्तीलाई व्यवस्थापन गर्ने हो भने त्यहाँभित्र अव्यवस्थित र भूमिहीन सबैलाई एक सँगसँगै व्यवस्थापन गर्नु पर्यो भन्ने हाम्रो कुरा हो। किनकि सँगसँगै व्यवस्थापन गर्दैछ राज्यले पनि आफ्नो योजना के गर्ने हो त्यहाँ विकास निर्माण अथवा के काम गर्ने त्यो पनि सजिलो हुन्छ र त्यहाँ बसेका समुदाय साथीहरूलाई पनि सजिलो हुन्छ। किनकि अहिले चाहिँ अव्यवस्थित के अरे भूमिको कति छ त्यो मात्रै हेर्ने अनि फेरि त्यो अव्यवस्थित बसोबासीको टुङ्गै लागेको छैन त्यसमा फेरि लफड भइरहेको छ, यसरी चाहिँ नअल्झ्याउँ भन्ने कुरा चाहिँ हाम्रो छ। त्यही भएर अघि नै मैले भनिहालेँ बरु त्यस्ता अव्यवस्थित बसोबासी साथीहरू जो सुकुमासी बस्तीमा बसेर केही चाहिँ रकमहरू जोडेर चाहिँ सम्पत्तिहरू देखियो भने अब त्यो कानूनले तोकिएको अनुसार केही राजस्व लिएर ती अव्यवस्थित बसोबासीले व्यवस्थापन गरोस् भन्ने हाम्रो निवेदन रहेको छ सर।
1: कतिपयले त्यही बस्तीमा बसेर पनि उन्नति प्रवृत्त गरे होला नि छोराछोरीहरूले होइन आरामसँग
0: हुन्छ केही सयमा 10% केही प्रगति गर्नुभयो होला होइन, सबैले प्रगति गर्न सक्नु भएको छैन। तपाईँ पनि त्यो टोलहरूमा घुम्नु भएको छ, अवस्था देख्नु भएको छ होइन, तपाईँ मिडियामा साथीहरू सबै जानु भएको छ। हुनी खानी बन्ने भएको भए त्यस्तो झुप्रोमा किन एउटा कोठा त भन्यो डिए खानाको जग्गामा 5-7 परिवार कसरी बस्न सक्नुहुन्थ्यो र गरीब नै भएर दुःखी नै भएर एउटा रोजगारीको सिलसिला भनौँ या गरिबी भएको कारणले प्रति आइला नि हाम्रो राज्यको पनि हामी पनि भनौँ न राज्यको राज्यमा हाम्रो पनि अधिकार छ, हामी पनि नेपाली हौ, यो नेपाली भूमिमा हाम्रो पनि अधिकार हुन्छ भनेर उहाँहरू जहाँ बस्नु भएको छ त्यो ठाउँ लाई हेर्दाखेरि र त्यहाँको बसाईको अवस्था हेर्दाखेरि अहिले पनि नाजुक होइन, उहाँको अवस्था नाजुकै छ, गरिबै हो, दुःखी नै पाउने सब। अहिले भर्खरै पनि अब बस पार्क हेऱ्यो भने तपाईँ हुनी खानी भएको भए त बसेको त 36 बस्ने साथीहरू नै हुनुहुन्छ त, अहिलेसम्म बिल्डिङ छडिसक्नुपर्ने हो नि त त्यहाँ पनि त त्यो नाजुक। अब गरिबै भएको कारणले आज बिहान आज एक दिन कमायो भने आज बिहान कमायो दिउँसोभरि कमायो बेलुका खाने छाता साथीहरू बढी हुनुहुन्छ, उहाँहरूको प्रगति हुने त्यो भन्दा बच्चा पढाउनु पर्यो सबै कुरा हुन्छ। तर हाम्रो भनाइ के हो भने आइप्रेम सरले भनेको कुरामा चाहिँ जुन राज्यले अहिले नीति मेयर साहबले भने चाहिँ हेरेर भूमिहीन दलित भूमिहीन सुकुम्बासीको मात्रै पहिलो चरणमा काम गरेर दोस्रो तहमा चाहिँ अव्यवस्थित बसोबासी नै कस्ता खाले अव्यवस्थित बसोबासीलाई नै व्यवस्थापन गर्ने भन्ने कुरा हुनु पर्यो होइन. व्यवस्थापन गर्दाखेरि सुकुम्बासीमा बस्ने अव्यवस्थित बसोबासी साथीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो संगठन लगायत हाम्रो सहजीकरण समितिको माग हो. किनभने अझै हामीले त के भनेको थियो भने सबैलाई संयुक्त रूपमा एकै ठाउँमा गोलबन्द रूपमा लैजाउँ, उहाँलाई राखिसकेपछि पछि छानबिनको प्रक्रियामा के आउँछ, कति तिर्न पर्ने हुन्छ अव्यवस्थित बसोबास साथीहरूले, त्यो भयो भने छिटो बस पार्क बन्न सक्छ, हिसाबले चाहेको छिटो बन्छ भन्ने कुरा हाम्रो माग हो. पहिलेबाट हामीले सुरुबाट नै यो कुराहरू उठाइराखेका छौँ कि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको व्यवस्थापन गर्दाखेरि अव्यवस्थित बसोबासीलाई पनि सँगसँगै गरौं.
1: होइन त गतिमा यसलाई सल्ताउन पाइयो भने उहाँको कार्यकालमै बस पार्क
0: पाइन्थ्यो. हामीले पनि त्यही चाहेको हामी संगठन भनौँ, हामी जति अभियन्ता छौँ, अभियन्ताको भनाइ पनि त्यो छ भने जति पनि भूमिहीन दलित भूमिहीन सुकुम्बा
1: बनाउने कुरामा सबैको दुई मत
0: छैन छैन छैन त्यो चाहिँ कस्तो भने पोखरा बनाउनु
1: एउटै मत छ
0: होइन. उहाँहरूको भनाइ कस्तो छ भने हाम्रो व्यवस्थापन गरिदिएपछि त पोखरा पनि विकास हुन्छ, हाम्रो पनि थाई बस्ने बास हुन्छ. ठिक छ, विकास गर्नुपर्छ, हामी विकास विरोधी होइनौ भन्ने विचार भूमिहीनहरूको आवाजहरू छ. भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अवस्थित बसोबासीको हामी पनि हाम्रो मनलाई बोलेको छैनौँ. उहाँहरूले भनेका उहाँहरूको गुनासो हामीले माध्यम सरकारसम्म पुर्याउने, मेयर साहबसम्म पुर्याउने हो नि त. हामीले त त्यहाँ हेर्ने, उहाँहरूको भावना बुझ्ने हो, बुझेर हामीले सम्बन्धित निकायसम्म पुर्याउने हो र पुर्याएका छौँ होइन. अब मेयर साहबले कति अब अस्ति भर्खरै पनि हामी छलफलमा होइन वडा 9-9 पनि बसिरहेको थियौँ, हाम्रो कृष्ण तिवारी सर लगायत सिडिओ साहबको प्रतिनिधित्व गर्नुभएको थियो, प्रदीप सर हुनुहुन्थ्यो, कृष्ण तिवारी सर हुनुभयो, वडा 9 वडा अध्यक्षज्यू हुनुहुन्थ्यो, जिल्ला प्रशासनबाट इन्सपेक्टर साहब आउनुभएको थियो होइन. अब तपाईँको मालपोतबाट हाकिम साहब पनि आउनुभएको थियो होइन, त्यो भक्कै छानबिन कमिटीकै हुनुहुन्छ उहाँले. अब दुई चार दिनमा हामी प्रतिवेदन पेश गर्छौँ, अलिकति काममा केही अब दिनभरी अफिसको काम गर्नुपर्ने अनि त्यो बेलुका केही समय छुट्याएर भूमिहीनलाई चाहिँ त्यहाँ छानबिन गर्नुपर्ने भएको कारणले केही समय लाग्यो. अब दुई चार दिनमा हामी प्रतिवेदन मेयर साहबलाई बुझाउँछौँ भनेर भन्नुभएको थियो. अब सायद बुझाउनु भयो कि भएको छैन, बुझाइसक्नु भयो होला, अब त्यसको अब एक दुई दिनमा हामीलाई पनि थाहा हुन्छ. जहाँसम्म लाग्छ मेयर साहब पनि भूमिलाई चाहिँ किनभने उहाँहरू पनि पहिलेबाट सर्वहारालाई नै सपोर्ट गर्ने होइन, सर्वहारालाई पनि बचाउनुपर्छ भन्ने पार्टीमा रहनु भएको पहिलेबाट भएको कारणले उहाँले पक्कै पनि यो समस्या समाधान गर्नुतिर लाउनुहुन्छ भन्ने हामीलाई आशा लागेको छ अहिलेसम्म.
1: हामी कार्यक्रमको अन्त्यतिर रहेका छौँ, ती स्कुलले बाल बालिकाहरूको स्थिति चाहिँ के छ, उनीहरू समयमा स्कुल जान पाइरहेका छन् वा जान पाएका छैनन्, के छ उनीहरूलाई पहिला र त्यो सड़कमा हिँडिरहेका बसमा चढेर स्कुल जान पाए हुन्थ्यो भन्ने त्यो कल्पना गर्दा हुन्थ्यो, बच्चाहरूले पनि हेरिरहँदा हुन् नि होइन, राम्रोसँगले जोड्दा पनि हुन्छ
0: होइन. यस्तो बच्चाहरूलाई स्कुल बसमा चढेर जान पाए हुन्थ्यो होइन, त्यो जुन तपाईँले भन्नुभयो त्यो भन्दा पनि अहिले हाम्रो बस्ने बास ग्यारेन्टेड भइदियो हुन्थ्यो भन्ने मानसिक बच्चाहरूको परेको छ कि. एउटा कुरो स्कुल भन्दा पनि बस्ने बास नै छैन, कहाँ गएर बस्ने ग्यारेन्टी, आज यो स्कुलमा पढ्यो भोलि त्यहाँबाट अर्को स्कुल सर्नुपर्ने हो कि, थाक त भयो त हामी एउटै ठाउँमा स्कुलमा पढ्न सक्थ्यौँ नि भन्ने बच्चाहरूको मानसिक परेको छ अहिले. सबभन्द के भयो भने जति लम्बिँदै गयो त्यति मान्छेहरूलाई त्रासको उत्पन्न भइराखेको छ, मानसिक तनाव असर परिराखेको छ. अब छिटोभन्दा छिटो यसको व्यवस्थापन गर्न सक्थ्यो भने राम्रो हुन्थ्यो, छिटो गरिदियो हुन्थ्यो राज्यले, छिटो अगाडि बढाइदियो हुन्थ्यो. हामीलाई पनि त्यो भइरहेको छ किनभने हामीलाई पनि पीड छ कि हाम्रो जति पनि भूमिहीनहरू हुनुहुन्छ, जति पनि भूमिहीन दलित भूमिहीन सुकुम्बासी अवस्थित बसोबासी साथीहरू हुनुहुन्छ, उहाँहरूले एउटा जमिनमा पाउनुपर्ने स्वामित्व जुन थियो त्यो हामीले प्राप्त गर्नुपर्ने आजसम्म प्राप्त गर्न सकेनौँ. अब पनि योबाट के हुने हो हाम्रो, अब हामीलाई पनि डोजर हान्ने हो कि भन्ने त्रास बच्चाहरू देखौँ त वृद्ध बुवाहरूसम्म असर परेको छ. यसलाई चाहिँ छिटोभन्दा छिटो समाधानतिर लैदिनु भयो भने अझै उचित हुन्थ्यो भन्ने हाम्रो कुरो हो. तर बिचरा बच्चाहरू अहिले पनि आज
1: मैले त्यो मनोविज्ञानलाई जोड्न खोजेको हुने वा नहुने यो यही देशका नागरिक हुन् सबै म पनि त्यस्तै बसमा चढेको जान पाए हुन्थ्यो भनेर त्यो एक कक्षा दुई कक्षा तिन कक्षा पढ्ने त्यो बाबुनाले सोध्दो होला
0: सोध्नुहुन्छ नि बिचरा
1: कोही त गइरहेको छ कोही गइरहेको छैन
0: त्यो त अब यस्तो अब उहाँहरूलाई मनमा त छ त म पनि राम्रो स्कुल पढ्न पाए हुन्थ्यो बसमा चढेर जानु पाए हुन्थ्यो भन्ने त
1: यो विवेक त्यहाँ जोडिएको छ
0: छ बिचरा
1: यो अधिकार त्यहाँ जोडिएको छ
0: त्यो एउटा कुरो के हो भने उहाँहरूलाई त छ तर पनि उहाँहरू त्यो ठाउँमा पुग्न सक्नु भएको छैन किनकि गरिबीको कारण भूमिहीन हुनुको कारण
1: भोट त चल्यो नि
0: यो देशमा त्यही चल्छ नि बिचरा यिनका चल्ने भनेको भोटै हो यिनले बोक्ने भनेको झण्डै हो अरू त अरू के छ अरे बिचरा यिनलाई चाहिएको चुनावमा चाहियो भोट बोक्ने र झण्डा बोकाउनु त काम हो नि आजसम्म नत्र भने त समाधान भइसक्नु पर्ने कुरा हो नि यो यो ठूलो कुरो त थिएन नि त वास्तवमा आजभन्दा 20 वर्ष अगाडि 22 वर्ष अगाडि यो समाधान भइदिएको भए आज यो अवस्था त बिचरा उहाँहरूलाई पीड़ामा त बस्नु पर्थेन नि त उहाँहरूको पनि बच्चाहरू आज सुकुम्बासीको डब्बा हटेको भए सायद म सुकुम्बासी होइन भने छाती खुलाएर हिँड्न सक्ने भइदिएको भए आज पढेर राम्रो ठाउँमा पुग्थ्यो होला नि त बाउआमा मजदुर जानुपर्छ बच्चाहरूको मानसिकता स्कुल जानु पर्यो आएर बस्दा हेर्दा खाने खाजा हुँदैन धेरै छ प्रब्लमहरू त्योभित्र समस्या धेरै छन् त्यो राज्यको दायित्व र कर्तव्यभित्र पर्छ तर पनि अब ठिक छ उहाँहरूले अहिले अब अन्तिम ढिलै भए पनि छिटो लालपूर्जा प्राप्त गरिदिए हामी खुसी छौँ होइन अहिलेको राज्य सरकारले र हाम्रो मेयर साहब वडा अध्यक्षज्यूहरू सबैले बुझेर अब हामीले यी भूमिबाट वञ्चितहरूलाई छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ भन्ने उहाँहरूले बुझिदिनु भयो भने बच्चाहरू अझै राम्रो हुन्छ नि अहिले पनि बच्चाहरूलाई सबभन्दा ठूलो पिर भनेको मैले भने पहिले धेरै उदाहरण दिइसकेको छु बच्चाहरूले भन्छ घर कहाँ भन्छ पृथ्वीचोक भन्छ पृथ्वीचोक कहाँ हो भन्यो भने बसपार्क भन्नु बसपार्क कहाँ चाहिँ म भने सुकुम्बासी बस्ती भन्न सक्ने अवस्थाको बच्चा हुँदैनन् कि म सुकुम्बासी हुँ भनेर चिनाउन खोज्दैनन् कि बच्चाहरू अब अहिलेको यङ जेनेरेसनले त्यो ढब्बा हटाइदियो हुन्थ्यो राज्यले यो भूमिबाट वञ्चितहरू जति पनि हुनुहुन्छ सुकुम्बासीको ढब्बा हटाएर नेपालकै नागरिकको रूपमा राखिदियो भने उहाँहरू नि बाँच्न खुलेर बाँच्न सक्नुहुन्थ्यो भन्ने हाम्रो कुरो अब बिहान पकाएर के अरे कमाएर आयो बेलुका खायो सुत्ने बेलामा डोजर घटाएर आउँछ किनभने डरले रातभर नसुत्ने त्यो निन्द्रामा गएर काम गर्नु पर्ने अवस्थाका धेरै छन् क्या हाम्रो मजदुर साथीहरू हुनुहुन्छ होइन अब धेरै साथीहरू तपाईँले अब भने त फोहोर उठाउनेदेखि हुन त लिएर फोहोर व्यवस्थापनदेखि हुन त लिएर धेरै ठाउँमा हाम्रो भूमिहीन साथीहरू पनि पर्नुहुन्छ कुचो लाउनेदेखि हुन्छ हस्पिटल पुस्नुदेखि हुन्छ धेरै ठाउँमा हाम्रो भूमिहीन साथीहरू हुन्छ ढलन गर्ने पनि त्यही नै छन् मजदुरी गर्ने त्यही नै छन् अब धेरै ठाउँमा छन् भनौँ न त्यस्तो साथीहरूलाई एउटा ठाउँमा चाहिँ व्यवस्थापन त्यो त राज्यलाई पनि फाइदा छ नि त होइन अहिले उहाँहरूले लालपूर्जा प्राप्त गर्नुभयो भने लालपूर्जाबाट चाहिँ बुझाउनु पर्ने कर त राज्यलाई आउने हो नि त होइन उहाँहरूले लालपूर्जा प्राप्त गरे एक उहाँहरूको ढब्बा हट्ने भयो सुकुम्बासी ढब्बा हट्ने भयो उहाँहरू खुलेर बाँच्न पाउनु भयो दोस्रो राज्यलाई पनि कर आउने भयो होइन त्यो फाइदा दुवै पक्षलाई फाइदा हुने भयो छ नि त तर राज्यले बुझिदिनु पर्यो यी भूमिबाट वञ्चितहरूको कुराहरू राज्यले बुझिदिनु पर्यो क्या राज्य सरकारले बुझ्नु पर्यो या त कस्तो भयो भने झुप्रा देख्यो भने त्यो त फाल्नै पर्थ्यो त्यो त राम्रो देखिएन त्यो हुनै पर्यो भनिन्छ त्यही ठाउँमा बिल्डिङ बन्यो भने यी त माफिया रहेछन् भनिन्छ क्या गरिबले दुःख खाइ नखाइकन बनाउँदै गयो भने पनि हेर्ने नजर फरक भयो क्या राम्रो गरे पनि त्यही के अलिकति तल्लो स्तरमै हेरिने नराम्रो गरे अलिकति आफ्नो स्तर बढायो उसले अलिकति प्रगति गर्दै गएर अब एउटा कोठाले पुगेन थपेर एउटा बनाउँछु भने दुईवटा दुईवटाबाट तिनवटा बनाऊ भने लयर ती त सुकुम्बासी बाबा बनाउन सक्थे त्यो त सुकुम्बासी नै होइनन् नि हुकुम्बासी हुन् ती भन्ने शब्दहरू प्रयोग हुन्छन् मैले भन्छु कि हाम नेपाल जनता हामी सबै नेपाली हामी सबै मिलेर बाँच्नुपर्छ सबैलाई बचाउनुपर्छ ती गरिब निमुखा दुःख होला उनीहरू कुन बाध्यता र परिस्थितिले आज भूमिहीन हुन पुग्नुभयो होला त्यो हिजोको परिस्थितिले अब त्यसलाई एकचोटिलाई मौलिक हक दिएको छ संविधानको धारामा लेखिएको छ एकचोटिलाई जमिन उपलब्ध गराउने भनेर होइन 2021 उसमा त्यो 18 संशोधनमा लेखिएका छन् त्यो अनुसार गरेर एकचोटिलाई जमिन उपलब्ध गराएर यसरी दिउँ न होइन नीतिमै भएको कुरा हो नि त नीति बेगर त हामी नै बोलेका छैनौँ नीतिमा भएको कुरामा किन घसघचाउनु पर्यो किन हट्नु पर्यो त नि होइन राज्य सरकार किन पछाडि हट्ने दिनुपर्छ होइन अहिलेको सरकारले लालपूर्जाहरू वितरण गरिराखेको जस्तै अस्ति दाङमा भयो कपिल वस्तुमा पनि बाँडियो भन्ने कुराहरू आइरहेछ भने कास्कीमा नवलपुरमा गोर्खामा तनहुँमा होइन बागलुङ पर्वत लगायत हाम्रा जति पनि ठाउँहरू छन् साथीहरू बस्ने ती सबै ठाउँमा एकैचोटि भन्न भए त जा त हामी कतै खुसी हुन्थ्यौँ। लौ अब राज्यले ठिक भयो है, हाम्रो भूमिबाट वञ्चितहरूले आज पूर्जा पाए हामी खुसी छौँ भनेर हामी एक दिन हाँस्ने बाटो आइदिएर ती खुसी गरिबको आँखाबाट आँसु होइन हाँसो मात्रै ल्याइदियो भने नि हामी धेरै खुसी हुन्छौँ भनेर हामी लगाइरहेको छौँ। त
1: हस् यो झकझकाउने काममा सर भइरहनु भएको छ, यो समस्या समाधान नहुँदासम्म झकझकाइ रहनु पनि पर्नेछ, नयाँ नयाँ समस्या आउला तिनीहरूमा पनि हेर्नुपर्नेछ। अहिले सीमित ठाउँमा मात्रै छ कास्की सेरोफेरोमा त अझ अरू ठाउँहरू पनि पछि जोडिन सक्लान् र प्रदेशको हकमा प्रदेशभरि नै हेर्नुपर्ने अवस्था छ होइन। यो पहल पनि गरिरहनु भएको छ, सबैलाई विनविनको स्थितिमा पुर्याउँ, विकास निर्माणमा पनि सहयोग गरौं। यो पोखरा भनेको पोखरा नेपालमा मात्रै सीमित भएको सिटी शहर होइन, यो विश्वमा परिचित शहर पनि हो, यसको मुटीमा एउटा बस्दा बन्यो भने त्यसले अर्कै रूप दिनेछ, त्यस होइन हाम्रो लागि पनि त्यो फाइदाजनक हुनेछ, तर समस्या समाधान चाहिँ सँगसँगै लैजानु पर्यो
0: त्यो हो होइन। तर अब कास्कीको विषयमा पनि अरू ठाउँको कामहरू अगाडि बढेका त छैनन् होइन, अहिले प्रेम सरले भन्नुभयो अन्त अब प्रत्येक 33 वडाले पोखरा महानगरभित्रका 33 वडाले छिटो काम सकेर महानगर पठाएर महानगरले पनि छिटोभन्दा छिटो अब अहिले त जिल्ला प्रशासन होइन जिल्ला प्रमुखज्यूलाई नै अब अध्यक्ष त्यहाँ हेर्नलाई राखियो भनौँ न, यो भूमि जुन अहिले भनौँ अधिकार दिएको छ, यो समस्या समाधानको लागि अधिकार दिएको छ होइन, त्यो अधिकारमा छिटोभन्दा छिटो कास्की जिल्लामा भएका भूमिहीनहरूले लालपूर्जा प्राप्त गरौँ पहिला नै होइन, अनि त्यो पछाडि अब हाम्रा त मैले भन्नुभन्दा पनि त्यो हाम्रो कास्की जिल्ला अध्यक्षज्यू भनौँ भूमि अधिकार मञ्चको जिल्ला अध्यक्षज्यू पनि हुनुभयो, सहजीकरण समितिको संयोजक पनि हुनुभयो होइन, उहाँले पनि विशेषमा अहिले उहाँ पनि चिन्तित अवस्थामै हुनुहुन्छ कि सर पनि, किनभने अब हामीले उठाएका कुरा गलत छैनन्, मुद्दा गलत होइनन्, तर हेर्ने नजर गलत भयो क्या, सुकुम्बासी भनेपछि हेर्ने नजर राज्यको अलिकति हेर्ने नजर अलिक गलत, दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार भयो, उहाँहरूलाई पनि बाँच्ने अधिकार त दिनु पर्यो भन्ने कुरा हाम्रो हो। मैले अब थोरै नवलपुर विषयमा भन्छु, मलाई यति दुःख लाग्दो कुरा सुने होइन, नवलपुर जिल्लाको हाम्रो यो 2058 सालमा नारायणीले विस्थापित गरेका हाम्रा 120 घरधुरी थिए, 2064 सालमा सातै दल र सिडिओ साहबको अध्यक्षतामा उहाँहरूलाई व्यवस्थापन गर्ने भन्ने कुराहरू उहाँहरू बनाउन समिति खडा भएछ सातै दलले पनि, र उहाँहरूले लिएर पुनर्वास कम्पनीको जग्गामा लहर राखिया रहेछ उहाँहरूलाई, राख्दाखेरि उहाँहरू 2064 सालमा तपाईँको सात दल र उसले भनौँ न त्यहाँ हाम्रो सिडिओ साहबको अध्यक्षतामा त्यो समिति खडा भएर लहर राखियो, राख्दा त्यहाँ तपाईँको लगभग कित व्यवस्थापन गर्ने भन्ने निर्णय गरिएर किता नम्बर 8 को तपाईँको लगभग तपाईँको 6 बिघा 1 कट्ठा 5 दुर जग्गा छुट्याएको रहेछ, छुट्याएपछि अब त्यसलाई व्यवस्थापन गर्दा राज्य पुनर्वासको जग्गामा त राज्यले मौजा दिनु पर्यो होइन, सरकारले नै मौजाको व्यवस्थापन गर्ने भन्ने कुरा भइसकेको छ, र भएपछि 69 सालमा मौजा किटानी गरेछ 71,53,750 भनेको 1 कट्ठाको तपाईँको 59,000 दरले मौजा सरकारले नै दिएछ हाम्रो पुनर्वास कम्पनी बनाउन, उहाँहरूको पुनर्वास कम्पनीलाई मौजा दिएको रहेछ, तर आजसम्म तीमा जुन त्यहाँ पुनर्वास कम्पनीमा को जमिनमा बस्ने साथीहरू हुनुहुन्छ आजसम्म लालपूजा प्राप्त गर्नु भएको छैन,
1: त्यसको लडाई पनि जारी छ,
0: त्यसैको लागि म अस्ति काठमाडौँ गएको हो,
1: अब के हुन्छ
0: अब त्यसको लागि कुराहरू अगाडि बढेको छ, मैले अब माननीयज्यूसँग नै राखेँ, मन्त्रीहरूसँग कुरा राखेको छु होइन, अब यही हाम्रो पुनर्वास कम्पनीको केन्द्रीय जेएम साहबसँग पनि कुरा भएको छ, दुई तिनवटा कुराहरू उहाँले पनि यसलाई यो तरिकाले ल भने सल्भ हुन्छ, अब जस्तै हामीले पहिला पनि भनेका थियौँ जमिनको सट्टा जमिन पुनर्वास कम्पनीको नाममा त्यो जमिन छ भने त्यही बराबर जमिन अन्यत्र व्यवस्थापन त्यही भूमिहीनहरू जति त्यहाँ पनि विस्थापित भयो पारिपीडित भनौँ उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्न सहज हुन्छ होइन, अब जस्तै जग्गाको सट्टा जग्गा दिने त्यो जग्गा चाहिँ भूमिहीनलाई दियो भने त मौजा पनि बाँच्यो पैसा राज्यको सम्पत्ति पनि बाँच्यो, त्यो अलिकति जग्गा काम पुनर्वास कम्पनीलाई गरेकै हुनेवाला त थिएन भन्ने कुरा हाम्रो थोरै कुराहरू उठेको थियो त्यहाँ, अस्ति गरे यही विषयमा मात्रै कुरा गरे हो मैले बढी मात्रामा, किनभने यही विषयलाई फोकस लिएको, यहाँको कास्कीको पनि फोकस त लिएछु भनेछु सबै कुरा अब अहिले
1: हामी आगामी दिनमा पनि यो समस्या समाधान नहुन्जेलसम्मका लागि उठाइरहने र यसको सहजीकरण गर्ने यो वातावरणमा जोडिनेछौ। समय दिनुभयो दुवैजना, धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
1: उहाँहरू हुनुहुन्थ्यो नेपाल भूमि अधिकार मञ्च गण्डकी अध्यक्ष रामबहादुर लामिछाने, कास्की अध्यक्ष तथा यो समन्वय सहजीकरण समितिका संयोजक प्रेम बहादुर गुरूङज्यू हामीसँग कुराकानी गर्दै आउँदा श्रृंखलामा पनि हाम्रो भेट हुनेछ। अरविन्दलाई पनि धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन्। नमस्कार।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3D MRI and Diagnostic Center
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI and Diagnostic Center, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373682484। वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट। बैचलर प्रोग्राम 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम। बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management PCM, Gyanmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा बालबालिकाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
9: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
10: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
11: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: গুগল।
1: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপলাইন 01-597-0611।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
3: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा

0: उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत झुकेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँग हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। अब पक्कै पनि यो समय, यो मौसम, यो परिवेश तपाईँका लागि सकारात्मक रहन को सब कर्म गर्न सक्नुहोला होइन। कहिलेकाहीँ अब हामीलाई चाहिँ हरेक हाम्रा दैनिकीहरूमा हामीलाई मौसमले अब कतिपय अवस्थाहरूमा चाहिँ अप्ठ्यारो बनाए पनि अब अहिलेको समय भनेको फेरि किसानीहरूका लागि हर्षोल्लासको समय हो कि होइन सञ्जय। पानी परिसकेपछि, शीतलता भइसकेपछि चाहिँ एउटा छुट्टै खालको आज चाहिँ यो काम गर्नुपर्छ, यो गरा रोक्नुपर्छ, यो होइन टारीमा जानुपर्छ, यो बेसीमा झर्नुपर्छ भन्ने खालको चाहिँ प्लान हुन्छ नि होइन। त्यसकारण चाहिँ अब कसैका लागि सहज, कसैका लागि असहज पक्कै पनि बनिराखेका छ।
1: ओके, हामी तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा उपस्थित भइसकेका छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै अहिले हामी तपाईँसँग 10 बजेसम्म रहन्छौं, विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीतसँगै तपाईँको लागि हामी प्रस्तुत गरेका छौं। आज पनि तपाईँको लागि उपस्थित छौं र विभिन्न कुराकानीहरू हामी यस कार्यक्रममा गर्ने गर्छौं। र मौसम अहिले हामीले होइन मनसुनको मौसम छ भनेर भनिरहेका हुन्छौँ, हरेक पटक मौसमको बारेमा तपाईँहरूलाई जानकारी गराइरहेका हुन्छौँ र मनसुनको सन्दर्भमा चाहिँ विशेष गरेर यात्रामा अझै विशेष सावधानी अपनाउनु पर्ने हुन्छ भनेर तपाईँहरूलाई सजग गराइरहेका हुन्छौँ। अब यति बेला चाहिँ खास गरी अब यो असारको अन्तिम पनि छ होइन, कहिलेकाहीँ चाहिँ अब यो हुन्छ नि, अहिले त खासै अहिले आजकल त त्यति देखिँदैन असार विकास भनेर बजेट सक्नको लागि भनेर गरिने खालका कुराहरू, तर चाहिँ कस्तो भने यो मनसुनको बेलामा चाहिँ जस्तै हामीले धेरै पटक यो कुराहरू उठाइरहेका छौँ, पोखराको चाहिँ हुन्छ नि पानी बहने ठाउँ भनेको रोड हो कि होइन, त्यो उचित ढलको प्रबन्ध राम्रोसँग नहुँदाखेरि वा त्यो थेक्न नसक्ने हुँदाखेरि चाहिँ रोडमा पानी बग्दछ। र रोड फेरि कस्तो छ भन्दाखेरि हाम्रो हुन्छ नि त्यो धराव थापे जस्तो रोड छ, सबै ठाउँमा भन्दैन तर धेरै ठाउँमा चाहिँ त्यसको रोड छ। हामीले सम्बन्धित ओडाले पनि भनौँ न महानगरले कसले हो होइन जिम्मेवार निकायले चाहिँ ती कुराहरूमा ध्यान दिनुपर्छ, किन भन्दाखेरि त्यो रोडमा चाहिँ राति भनौँ न राति मात्रै होइन दिउँसै पनि पानी परेको समयमा चाहिँ त्यो पानीले ढाक्दाखेरि त्यो देखिँदैन, त्यो खाल्डाखुल्डीहरू देखिँदैन, अनि त्यसले निम्त्याउने दुर्घटना भयावह हुन सक्छ। यी कुराहरूलाई पनि होइन जिम्मेवार निकायले चाहिँ होइन ध्यान दिनुपर्छ भन्ने लाग्छ। र हामी पनि के चलाएको हुनु पर्यो भन्दाखेरि जस्तै हतार छैन र कहीँ जानै पर्ने अवस्थामा बाहेक चाहिँ पानी परेको र एकदमै जलमग्न भएको अवस्थामा रोड नै नदेखिने अवस्थामा चाहिँ जबरजस्ती नगर्नको लागि पनि गर्न चाहन्छु।
0: यो सँगसँगै तिमीले हिजोको घटनालाई, जुन एउटा आत्मदाहको प्रयासको घटनालाई चाहिँ म कुरा गर्न चाहे सन्जे होइन, अहिलेको यो जुन ट्राफिक नियमका कुराहरू चाहिँ आइरह्यो, यो सँगसँगै अब त्यो ट्राफिक नियमका कारण त्यो खालको चाहिँ घटना भयो या अन्य केही घटना हो त्यो चाहिँ हेर्न बाँकी बुझ्न बाँकी भनेर चाहिँ भनिरहेको छ होइन। हिजोको घटनालाई चाहिँ कसरी खेलाउँछ?
1: यो हिजोको घटना भनेको चाहिँ जस्तै राज्यको विरूद्धमा जसले हुन्छ नि सार्वजनिक स्थलमा यो प्रयास गर्छ त्यो भनेको चरम निराशा हो होइन। अब यसमा जवाबदेही त भए नि नभए नि जिम्मेवार राज्य हो होइन, त्यहाँ शासक जोसुकै भओस् होइन, मतलब भएन राज्य हो त्यसको जिम्मेवार जो त्यो भनेको त्यहाँ गएर उसले आत्मदाहको प्रयास, सार्वजनिक स्थानमा आत्मदाहको प्रयास गर्छ भने चाहिँ यो देशमा होइन म जस्तो मान्छेको लागि काम छैन भन्ने खालको निराशातालाई अभिव्यक्त गरेको हो। अब त्यो जहाँसम्म तिमीलाई ट्राफिक नियम र ट्राफिकको सन्दर्भ जरिवानाको सन्दर्भ लिएर आयो नि, अब त्यो सायद मलाई लाग्छ अहिले तत्कालै त लागू भइसक्यो जस्तो लाग्दैन मलाई होइन। यदि त्यो लागू भइसकेको अवस्थामा पनि त्यो अहिले नियमको सन्दर्भमा चाहिँ हामीले खास यस्तो हुन्छ क्या, चेतना भनेको के भन्दाखेरि चेतना भनेको अर्काको देखासिकीलाई चेतना मानिदिएर क्या, हामीसँग हाम्रो त्यो हाम्रो मौलिक चेतना हुनु पर्यो के, भनेको चाहिँ हाम्रो यहाँको परिवेश कस्तो छ होइन, ट्राफिक नियमको सन्दर्भ है यो हामीसँगको मौजुदा अघि सड़क अवस्थाको कुरा गर्यौँ नि हामीले, होइन, मौजुदा सड़क अवस्था कस्तो छ, हाम्रो विकासको चेतना कस्तो छ, होइन, त्यो सबै कुराहरू निर्भर गर्छ जस्तो लाग्छ. आज कि आज हामी चाहिँ हुन्छ नि ठूलो खाडल एकैचोटि पार गर्न सक्ने अवस्थाको त्यो अवस्था भएन कि, होइन, कुनै एउटा दलले चाहिँ हुन्छ नि भयंकरै बहुमत ल्यायो वा त्यो हुन्छ नि एउटा दुई तिहाईको अवस्थामा पुग्यो भन्दैमा भयंकरै परिवर्तन आजको आजै परिवर्तन हुने अवस्था त होइन नि त, पछाडि त्यो परिवर्तनको कुराहरू हुने हो. तर यो जसरी चाहिँ यो ट्राफिक जरिवानाको कुरा गरे तिमीले, ट्राफिक जरिवाना मेरो रायमा चाहिँ के हो भन्दाखेरि ट्राफिक जरिवाना नेपालको चाहिँ नेपाल संघतको छैन कि, होइन, जस्तै हामीले अफोर्ड गर्ने खालको चाहिँ छैन. ट्राफिक नियम अनुशासन पालना गर्नुपर्छ, सड़क अनुशासन पालना गर्छ, त्योभन्दा अगाडि चाहिँ त्यो जरिवाना भन्दा अगाडि चाहिँ खासमा चाहिँ चेतना अभिवृद्धि गर्ने हो नि त,
0: होइन,
1: मान्छेलाई चाहिँ तैँले चाहिँ यसो गल्ती गरेछ भने यो जरिवाना भन्ने होइन नि त, होइन, जेलको निर्माण गर्नुभन्दा पहिला चाहिँ मान्छेलाई सजग गर्नुपर्छ, होइन, जेल त दोषी जाने ठाउँ हो, होइन, भनेको त्यो जरिवाना दण्ड जरिवाना भनेको त्यो सजाय हो कि खासमा चाहिँ, त्यो चाहिँ कस्तो भने कुनै कुराहरू पैसाको मापन पैसाले मापन गरिन्छ, कुनै समयको समयले मापन गरिन्छ वा होइन, त्यो खालको कुरा हो. त्यो कारणले गर्दाखेरि पहिला त मान्छेलाई जनतालाई सचेत गराउनुपर्छ, होइन, यो भनौँ न अस्ति बालेनले चाहिँ बोलाएको थियो नि 35 वर्षमा नभएको कुरा 35 दिनमा वा 35 घण्टामा हुँदैन भनेर भनेको थियो नि. नेपाली जनताले पनि त्यही भन्ला नि त, 35 वर्षमा नभएको कुरा 35 दिनमा एकैचोटि जरिवाना तिर्न सक्ने सम्भावना हैसियत त नबनाउला नि त जनताले.
0: नेपाली जनतालाई एउटा चाहिँ मन्थली आय नै 10,000 हुन्छ क्या, एउटा चाहिँ आम व्यक्तिहरूको कमाई नै मन्थली आय नै 10,000 10,000ले आफ्नो घर परिवार सबै कुरा पारिराख्या हुन्छ. अब त्यही हिसाबले त्यो जरिवाना को कुराहरू चाहिँ आइरहेको छ. अब तिमीले भने जस्तै पहिला त्यो एउटा चाहिँ व्यवस्था या त्यो कानून या चाहिँ त्यो कुराहरू चाहिँ लागू गर्नुभन्दा अगाडि चाहिँ अवेरनेस चाहिँ आम जनताहरूलाई चाहिँ हुनुपर्छ केही समयको लागि, होइन. अब यो त एउटा प्रारम्भिक घटना हो, यो घटना फेरि फेरि नदोहोरिएला भन्न सकिँदैन. र अर्को कुरा चाहिँ घटनापछि जुन व्यक्तिले आत्मदाह चाहिँ गर्ने प्रयास गर्यो, होइन, अब त्यो चिच्चाउट त्यो सामाजिक सञ्जालमा देखिरहेको छ, मान्छेहरू मुख दर्शक कति बनिसके, त्यहाँ कसैका आँखाहरू चाहिँ परिरहे, ती आँखाहरू चाहिँ आफ्ना मोबाइलमा कैद गर्नका लागि मात्रै भयो. र अर्को कुरा चाहिँ एउटा स्ट्रेचर पनि छैन, एउटा केही पनि छैन, जलेको व्यक्तिलाई एउटा त्यो व्यक्तिले चाहिँ ठूलै क्राइम गरेको छ, त्यो व्यक्तिले क्राइम गरेर भागेको व्यक्तिलाई समातेर ल्याए जस्तै समातेर हिँडाएर ल्याएको छ कि, त्यो दृश्य देखिरहँदाखेरि यति आक्रोश चाहिँ लागेको थियो कि मलाई, ए बाबा राज्य बनाउँछु भनेर लागि परेकाहरूले अनि त्यति व्यवस्था गर्न नसक्ने.
1: यो त मैले पनि देखेको थिएँ सामाजिक सञ्जालमा, त्यो मा त हुन्छ नि त्यो अलिकति कस्तो भने राज्यसँग त्यो निर्ममता हुनुपर्छ, होइन, भनेको चाहिँ रुल अफ हुन्छ त्यो ल चाहिँ स्थापित गर्नको लागि. तर राज्य भनेको कारुणिक पनि हुनुपर्छ, होइन, राज्यसँग संवेदना पनि हुनुपर्छ,
0: होइन,
1: त्यो भएन भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ कसको लागि हो बनेको भन्ने खालको चाहिँ प्रश्न चिन्हहरू जन्म हुन्छ कि. प्रश्न चिन्हले के गराउँछ भन्दाखेरि फेरि परिवर्तन गरेको हुन्छ नि, त्यो यो मेरो लागि होइन भनेर जब महसुस गर्छ नि जनताले, फेरि त्यो परिवर्तनको ढोका ढकढकाउन बाध्य हुन्छ.
0: सही कुरा. रेडियो अनुपूर्ण 93.4 मेगा हर्स तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अहिलेको लागि एउटा साङ्गीतिक कोशीले

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
3: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
5: त्यो पनि एनटी एजेन्सीमा छ नि।
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: 1 point sanga sadai rewarded
1: ayani mero daant dukhera hairan bhayeko chu tesai ma chhora chhori ko pani testai chha kaha gaera upachar garauni hola
2: haina kina chinta liyeko testai daant ko dukhai bhaye anya samasya bhaye pani harichok pokhara ma raheko chino pharmacy tatha signing health and dental clinic ma anubhavi visheshagya haru bata adhunik upakaran sahit ko upachar sewa uplabdha raheko chha ta tyahi gaera dekhau na
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9956600536
2: छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँ

0: पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिँदै कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433342463640।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाजरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
5: It's a goal! Hipstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Hipstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Hipstar TV, uhi celebration, harek generation!
6: Hipstar for a complete home.
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: संसारै चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को झोकै थुने।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Ensuring Future.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.mt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा
3: सम्पूर्ण ओपिडी सेवा
2: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
2: रेटिना सम्बन्धी जाँच एवं उपचार
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
3: आँखा छर्केको सिधा पार्ने सर्जरी
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
3: लेजर सर्जरी सम्बन्धी सेवा
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
3: स्वस्थ आँखा स्वच्छ दृष्टि

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062 र 98229993।
7: हरेक

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अय्या नि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ है त। र पोखरा आसपासको यो क्षेत्रमा भने सँगसँगै गण्डकी प्रदेशभरि सुनिन्छौं हामी, लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशका केही भागमा पनि रेडियो अन्नपूर्ण फ्रिक्वेन्सी मोडुलेसन यानि कि एफएम ब्याण्डमा 93.4 मेगाहर्ज मार्फत सुन्न सकिन्छ। तपाईसँग कुराकानी गर्ने कार्यक्रम हो, टेलिफोन लाइन मार्फत हामी प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। कुराकानी गर्दै गर्दाखेरि अब विभिन्न बार विभिन्न तरिकाले मैले प्रस्तुत गर्छु, अब कहिले केही पनि हुँदैन होइन, यसो गफगाफ मात्रै हुन्छ, गाउँ ठाउँको विशेषता भन्ने होइन, तपाईँको के छ हालखबर बुझ्ने, कस्तो छ के छ भन्ने कुरा, अनि केही सुन्न सुनाउन चाहनुहुन्छ भने पनि अवसर छ र केही सुन्न चाहनुहुन्छ भने पनि अवसर छ होइन। यिनै कारणले गर्दाखेरि कार्यक्रम पोखराको अधीन अगाडि बढ़िरहेको छ। आजको यो दिनसम्म आइपुग्दाखेरि आज पनि त्यस्तै त्यस्तै हो, शुक्रबारको बसाई छ। अब शुक्रबारको बसाईमा प्राय जस्तो खासै त्यस्तो केही पनि छैन, कुराकानी गरौं, एकछिन गफगाफ गरौं होइन, सँगसँगै यसो के छ कसो छ हालखबर बुढो, गाउँठाउँका विशेषताहरू के छन् कसो छन् बुझौं। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला, कोही घरमै, कोही अफिसमा, कोही अब आफ्नो पसल खोलेर काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै हुनुहुन्छ होला, कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। धेरैजनाले सुन्नुहुन्छ कार्यक्रम पोखराको अलिन, सुनेर र सहभागिता जनाएर साथ दिन सक्नुहुन्छ, साथमा कमेन्ट पनि यहाँले गर्न सक्नुहुनेछ। आज मिति 2083 साल असार महिनाको 26 गते शुक्रबार हो, अंग्रेजी तारिक अनुसार 2026 जुलाई 10 तारिक रहेको छ, यहाँलाई यो जानकारी गराउनु पर्दा है त। ल, असार महिना पनि अब सकिन लाग्यो होइन, मात्र केही दिन बाँकी छ, तर पनि पर्याप्त मात्रामा पानी नपर्दा किसानहरू मर्कामा छन्। अब यो कुरा त बोल्नै पर्छ, किनकि यो बेलामा यो कुरा बोलिएन भने हिउँदको बेलामा त के बोलाइ भयो र होइन, अहिलेको बेलामा बोल्ने भनेकै त्यही नै हो। अब अरू कुराहरू के छन्, अब पोखरा आसपासमा बिहानबाटै घाम लागिरहेको अवस्था छ, खासै पानी परेको चाहिँ छैन होइन, पर्ला पर्ला जस्तो चाहिँ छ, तर अब खोइ योपालि त असारमा पनि पानी त्यस्तो ठूलो पानी परेर भएको भने तपाईँले थाहा पाउनु भयो र पोखरामा बस्नेहरूले, बाहिरतिरको चाहिँ के छ त्यति थाहा छैन मलाई होइन, यहाँ हामी जो पोखरा यो महानगरपालिकाभित्र बस्छौँ होइन, यस्तो ठूलो पानी पऱ्यो ओहो लौ न भन्ने त केही छ र, त्यस्तो त लागेको छैन है मलाई, तपाईँलाई कहीँ लागेको छ भने भन्नुहोला, त्यस्तो चाहिँ छैन। अब योपालि चाहिँ खासै त्यति ठूलो पानी परेन, उसो त पोखरा धेरै पानी पर्ने ठाउँ हो होइन, स्यारो सोरो यसो केही बेर परे पनि लामो समय टिकेर होइन, दुई तिन दिनसम्म झरी लाग्ने गरी पानी परे पो बल्ल होइन रोप्नको लागि खेत रोपाई पनि राम्रोसँग हुन्छ होइन, त्यो अवस्था चाहिँ रहेन। अब अरू कुराहरू यिनै हुन्, केही ठाउँमा आरीगोप्टे पानी पर्ने भनेर भनिएको छ होइन, अब तिनै हुन्, यहाँलाई थाहा नै छ, अब आफ्नो केयर चाहिँ गर्नुहोला। अब पूर्वी नेपाल सहित काठमाडौँ उपत्यकाको सानो नदीमा बाढ़ीको जोखिम छ, अब अरू ठाउँमा पानी कता कता पर्छ भन्ने कुरा चाहिँ आज तीन दिन, अबको तीन दिनसम्म ठूलो पानी पर्ने भएकाले पर्सिदेखि बाढ़ीको जोखिम भनेर भनिएको छ, यिनै यिनै कुराहरू हुन् होइन। अब राजमार्गहरू कता कता अवरुद्ध छन् भने म थोरै यहाँलाई जानकारी गराउँछु। अब गण्डकी प्रदेशमा चाहिँ बागलुङमा पहिरो गएछ है, यो बागलुङको जयमिनी नगरपालिका 8 बेलबगरमा पहिरो जाँदाखेरि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ है त। ल, यो चाहिँ खास बागलुङको खबर मैले थोरै जोडेँ, यो गण्डकी प्रदेशको यो बागलुङको मालढुङ्गाबाट बलेवा हुँदै उता मिर्मी स्याङ्जा पाल्पा यो होइन पाल्पातिर पुग्ने ठाउँ छ नि, मिर्मी हो त्यहाँसम्म पुग्छ क्या यो बाटो, त्यो चाहिँ कालीगण्डकी करिडोरको नाम दिएको छ, बुटवलतिर निस्कने बाटो हो, त्यहाँ चाहिँ जयमिन नगरपालिका 8 बेलबगरमा पहिरो खस्दाखेरि अहिले त्यो बाटो अवरुद्ध छ। अब बीबी राजमार्गमा सवारी साधन सञ्चालनमै रोक लागेको छ, कान्तिपथ पनि पूर्ण रूपमा अवरुद्ध छ। अब अरू भनेको पोखरा काठमाडौँ पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमै छ, यो सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै बुटवलतिर जाने यो पनि पूर्ण रूपमा सञ्चालनमा छ, पोखरा बागलुङ राजमार्ग पनि ढुक्कसाथ यात्रा गर्नुहोला सञ्चालनमै छ। त्यस्तै अर्को भनेको
यो बेनी जोन्सन सड़क खण्ड पनि एकदमै खुला रूपमा छ। अब यता मनाङतिरको के छ ठ्याक्कै यहाँ अपडेट मैले भेटाइन, त्यो पनि जोड्दै जानेछु। थप प्रसंगहरू कुराकानीहरू त छँदैछन्, यहाँलाई मैले गराउँदै जान्छु। शुरूआतमा प्रकाश सपुतले एउटा मिठो गीत निकाल्नु भएछ, कर्तव्य भन्ने मेरो पनि होइन र यो देश दुईबाट रहेछ, होइन सुनौ एकैछिन कस्तो छ। उहाँको गीतमा केही न केही यथार्थ बोकिएको हुन्छ, एकैछिन सुनौ अब के छ गीतमा, चाहिँ के भनिएको छ। यो सायद देशभक्ति आवाज नै हो। अब त्यस पछाडि फेरि कार्यक्रममा म उपस्थित हुन्छु अनि यो गीत सँगसँगै हामी रहँला है त। ल, प्रकाश सबुतको आवाज अब क्रममा।

0: ल यो गीतले धेरै कुरा बोलेको छ, धेरै कुरा भनेको छ। तपाईँले सबै गीत सुन्नुभयो होइन, अझै केही बाँकी छ होला, मैले थोरै कटअप गरेँ किनकि समय अवधि छोटो छोटो छ होइन, कुराकानी पनि गर्नु पर्यो टेलिफोन लाइन मार्फत तपाईँसँग। अब वास्तवमा भन्नु पर्दाखेरि हाम्रो देश नेपाल होइन, हामी नेपाली अर्काको देखासेखीले गर्दा नै धेरै बिग्रिएका छौँ कि, आज गाउँ गएर त्यो कारण त्यही नै हो, फलानु गयो के अरे म पनि यहाँ के कारणले बस्ने होइन, उसले राम्रोसँग गरिरहेछ आफ्नै गाउँमा केही न केही गरिरहेछ, उसको आमदानी राम्रो छ भने पनि ऊ त्यहाँबाट फलानु गयो के अरे म पनि जान्छु भन्ने त्यो एउटा जुन बानी छ त्यसले गर्दाखेरि नै यो अवस्था सिर्जना भएको छ। पक्कै पनि यो दुःखद हो, यो दुःखद मान्नुपर्छ किनकि यसरी एउटा हिँड्दा बित्तिकै अर्को हिँड्नु भनेको एकदमै दुःखद पक्ष मानिन्छ। तपाईँ कार्यक्रम पोखरा कलिन सुन्दै हुनुहुन्छ भने 061-543-0040 मार्फत आउनुहोला। अहिले गाउँघरहरू बिरानो बन्दैछन्, बिरानो बन्दै गाउँघर भनेर मैले कुनै बेला एउटा स्टोरी पनि लेखेको थिएँ कि होइन, यो आर्टिकल लेखेको थिएँ, त्यही भएर त्यही ठ्याक्कै याद पनि आयो मलाई। अर्काको खासमा देखासेखी नगरौँ, हामी हाम्रो घरमा साँझको बेलामा, अरू बेलामा त खासै वास्ता नहोला होइन, साँझको अथवा रातिको बेलामा ठ्याक्क बत्ती गयो भने हामी अरूको घरतिर हेर्छौँ कि उता गयो कि गएन होला भनेर, त्यो होइन, अरूकोतिर हेर्ने होइन कि, हामी बत्ती गयो भनेर अरूकोतिर जाफ नहोला, आफ्नो घरमा गइहाल्यो सकिहाल्यो नि होइन, एकछिनपछि आउला भन्ने देहका साथ बस्ने हो। अब अरूकोतिर गयो के अरे गयो कि गएन भनेर अरूकोतिर हेर्नु त्यति राम्रो नै होइन कि होइन, त्यसले चाहिँ अरूले के गरिरहेछ भन्ने तपाईँको चियो चर्चो, अरूको होइन कुरा यस्तो गर्यो फलानले यस्तो गर्यो उस्तो गर्यो भनेर तपाईँले ए म पनि त्यस्तै गर्छु होइन म पनि यसरी जान्छु भन्नु चाहिँ त्यो गलत हो कि होइन, आफूले तपाईँ आफू आफू भन्नुहोस् न, तपाईँ तपाईँ हो कि, तपाईँ तपाईँ हो, अरू अरू नै हो, त्यति बुझ्नुहोस् होइन। त गीतमा प्रकाश सपुतको यस्तै यस्तै भाव समेटिएको थियो, अब केही गर्नुपर्छ, अब केही गरौँ होइन। अब पहिला कुरा मान्छे होइन, यो अब नेपालमा विकास नै गर्ने हो भने पहिलो कुरा त युवाहरू वैदेशिक कुराहरूमा रोक लगाउनुपर्छ, एउटा एउटा कुरा होइन, यो सुझाव दिइरहँदाखेरि। त्यस पछाडि अरू कुराहरू भनेको त बिस्तारै सबै कुराहरू बन्दै जान्छ, शिक्षा स्वास्थ्यको कुराहरूलाई फ्री गर्ने होइन, सबै कुराहरूमा त्यस पछाडि विकासको पूर्वाधार निर्माणका कामहरू गर्ने हो भने, कल कारखानाहरू खोल्ने हो भने त रोजगार त यहीँ प्रशस्त मात्रामा पाइन्छ नि, गर्ने त त्यो हो नि त, यहाँ त लुछाचुँडी कुर्सीकै लडाइँले गर्दाखेरि आज यो स्थितिमा आएको छ। धेरै कुराहरू छन्, 061-543-0040 यहाँहरूको लागि खुला छ, स्टुडियोको टेलिफोन नम्बर मार्फत तपाईँ आउन सक्नुहुनेछ। 11:19 गएको छ, कुराकानी गर्ने क्रममै छु म यहाँहरू समक्ष, कुराकानी गर्ने क्रममा अबको क्रम तपाईँसँग कुराकानी गर्ने हो। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ। हामीलाई शिवकुमार विश्वकर्माले फेसबुक लाइभमा कमेन्ट गरिसक्नु भएको छ, समय सबैको आउँछ मित्र, बस कसैको संघर्ष गर्नुपर्छ, कता जान्छ हो यो फेरि, कसै मित्र बस सकेको संघर्ष गर्न सक्नुपर्छ, यति छिट्टै हार नमान्नु, सधैँ आफ्नै कर्ममा निरन्तर लागिरहनु, भोलि यही हारलाई जिम्मा बदल्नुपर्छ है साथी। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखराको अलिन, सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज पनि मौसम शीतल शीतल छ है पोखरा 10 औद्योगिक क्षेत्रतिर भन्ने, हामीलाई हाम्रो एकदमै नियमित श्रोता शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कमेन्ट गर्नुभएको छ। म भोलि सिद्धार्थ राजमार्ग हुँदै पाल्पा घर जाँदैछु है दाई, पूजाको लागि मिठो गीत भन्नुभएको छ, ल थ्याङ्क यू सो मच शिव, तपाईँ भोलि आफ्नो घर जाँदै हुनुहुनेछ पाल्पा, तपाईँलाई शुभयात्रा भने मैले, सिद्धार्थ राजमार्ग एकदम पूर्ण रूपमा सञ्चालनमा छ, ढुक्क भएर यात्रा गर्नुहोस्, घर पुगेपछि पनि नभुल्नु होला हामीलाई रेडियो अन्नपूर्णलाई होइन। फेरि यसरी नै जोडिनुपर्छ भोलिका दिनहरूमा पनि। 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ यहाँहरूसँग कुराकानी गर्नको लागि, अनियरमा सबिन यति बेला तपाईँको साथमै रहेको छु। 061-543-0040 मार्फत तपाईँ कुराकानीको लागि जुट्न सक्नुहुनेछ। 11:21 गइसकेको छ स्टुडियो घडीमा, अबको केही समय हामी कुराकानीकै लागि जुट्नेछौ। अबको क्रममा तपाईँ टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 0165340040 यहाँहरूको लागि खुला छ र हामी कार्यक्रममा यहाँहरू समक्ष स्पेसल्ली गफका कुराकानीलाई त जोड्ने नै हाल्छौ होइन, र सँगसँगै केही विषयवस्तुहरू पनि मैले उठाउँछु, यहाँले पक्कै पनि थाहा पाउनु भएको छ होला। आज खोइ त साथीहरू कता कता हुनुहुन्छ, टेलिफोन लाइन खुला छ, हामी कुराकानी गर्नको लागि एकदमै आतुर छौं। यहाँहरू पनि पक्कै कुराकानीको लागि जोड्न सक्नुहुनेछ। तनहुँको झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार भएको छ, है त म थोरै जोडिहालेँ यो कता गयो है है एकदमै। तनहुँको व्यास नगरपालिका तीन स्थित झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ। बिहिबार राति 8:30 किशोरीले चार घरे स्थित झोलुङ्गे पुलबाट हाम फालेकी थिइन्। नदीको बीचभागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले जानकारी दिएका छन्। डीएसपी घिमिरेको नेतृत्वमा 20 प्रहरी र सेनाको कालीभन्ज्याङ गढ चापाघाटबाट खटिएको ढुङ्गासहितको 10 सैनिकको टोलीले उनलाई उद्धार गरेको थियो भनेर खबर प्राप्त भएको छ। तनहुँको व्यास नगरपालिका तीनमा झोलुङ्गे पुलबाट नदीमा हम्फाले किशोरीको सकुशल रूपमा उद्धार भएको छ। एकदम यो सुखद खबर हुनुपर्छ होइन। र बाढ़ी पहिरोसँगै जोखिमको पनि एकदम बढ़ी कुराहरू छन्, यिनलाई पनि सावधानी अप्नाउन आग्रह गरिएको छ। अरू कुराहरू के छन्, एकै दिन 33 अर्ब रूपियाँ भुक्तानी भएछ, यो खास आर्थिक वर्षको अन्त्यको दिनमा होला। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन सरकारले झण्डै 33 अर्ब रूपियाँ भुक्तानी गरेको छ। सरकारी भुक्तानीको प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार 25 कुल 33,16,54,00,000 रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो प्रसंग मैले यहाँलाई थोरै जोडे, 0165340040 निल नै भयो, अब व्यापारिक विश्रामको पालो जान्छ, के गर्ने है त। ठिक छ, एकदम खुशी लाग्छ, सम्झिँदै गर्नुहोला। अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 शनिबार बिहान 9 दिउँसो 3
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834
4: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
4: मिति यही श्रावण 2 गते शनिबार।
5: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokharamarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-2729।

0: Unknown Points Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिंग सुनी रहनु भाई को सेफ मैन को तिराना बे थोपलस आर मैं घर फंक्शन के हमरो ऑनलाइन माध्यम मार्फत आमे के साथ लाइव मासो कुरा कहनी गुलागी जुटना सब नूने सा तो मैं ऐसे ही बस ही गुने गीत सुनना मन लाएगा सा तो वह कई सुनाऊना मन लाएगा सा बने बनी सुनाऊना सब नूने सा अगी प्रकाश सब बदलेगा उन भाई की उड़ा आवाज मन तो मैं गुलागी प्रस्तुत करी ब्रेक भन्दा अगाडि हामीलाई कृष्ण परियारले यति बेला क्रममा नौडाँडाको शिला टेलरदेखि कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ र कमेन्ट पनि गर्नुभएको छ नमस्कार हजुर म सुनिरहेको छु है उही ठाउँबाट हो हजुर भन्नुभएको छ थ्याङ्क यू सो मच कृष्ण रेडियो अन्नपूर्णलाई एकदम माया गर्ने प्रिय मित्र कृष्ण परियार एकदम रेडियो अन्नपूर्णको शुभचिन्तक नौडाँडाको शिला टेलरदेखि हामीलाई सुनिरहेको जानकारी दिनुभएको छ कृष्णलाई थ्याङ्क यू सो मच के छ नौडाँडातिरको हाल खबर बताउँदै गर्नुहोला है त ल ओके अब के गरौं त गीततर्फै लागौं या तपाईँसँग कुराकानी गर्ने हो के अरे कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061543040 खुला छ 11:33 गइरहँदा अहिलेसम्म खाता खोलिसकिएको अवस्था चाहिँ छैन अब खाता खोल्छ कि भन्ने आशा चाहिँ छ अब हेरौं आशै गरौं आशा गर्ने त भन्ने जिन्दगीमा आशा गर्दा गर्दै अगाडि बढ्ने हो कि एउटा आशाको त्यान्द्रो छ त्यही आशा अहिले यो प्रोग्रामभरि तपाईँको टेलिफोन सहभागिता आश गर्दा गर्दै गर्दा गर्दै मेरो कार्यक्रम बित्छ कि सकिन्छ होइन त्यस पछाडि म यस्तो गर्छु भन्ने एउटा आश हुन्छ त्यही आश एउटा त्यो छ कि माथि छ त्यो कहाँ छ त्यो आशा कुनै दिन कसले ल्याएर छोडिदिएको होइन यदि त्यो आशाको त्यान्द्रो नहुन्थ्यो भने सायद आज यो जिन्दगी जस्तो हुने थिएन होला कि होइन त्यही भएर आशाको त्यान्द्रोमा अल्झिएको यो जिन्दगी भन्ने एउटा कतै कतै सुन्नु भएको छ होला तपाईँले होइन त्यही कुरा हो त्यही आशमा म यति बेला कार्यक्रममा छु 061543040 मार्फत तपाईँसँग कुराकानी गर्ने क्रममा हामी रहिरहेका छौं कार्यक्रम पोखरा कलिन मार्फत र पोखरा कलिन मार्फत तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने टेलिफोन लाइन मार्फत पनि आउन सक्नुहुनेछ अब अरू के छन् कही अपडेटहरू पनि केही छन् भने हामी कार्यक्रम मार्फत यहाँलाई जोड्दै जान्छौँ होइन यहाँले पक्कै पनि कार्यक्रम सुनिरहँदाखेरि केही न केही लाभ होस् भन्ने हिसाब पक्कै पनि हाम्रो कामना रहन्छ के छन् त अरू खै ओके के भएछ त यहाँ कुरो भन्दाखेरि होइन तपाईँसँग कुराकानी गर्ने हो कार्यक्रम चाहिँ खासमा तपाईँ नआइसके पछाडि अब यहाँ के भएछ त भन्दाखेरि राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने प्रस्ताव भएछ है फेरि ल अब यो खास के हो त कुरोको चुरो त थाहा पाउनु पर्यो आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने प्रस्ताव गरेको छ संविधान संशोधनका लागि 25 बुधे प्रस्ताव अघि सार्दै आयोगले यस्तो बताएको हो बिहिबार आयोगले नेपालको संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ जसमा राष्ट्रिय गान र राष्ट्रिय जनावरको सम्बन्धमा समेत सुझाव प्रस्तुत गरिएको छ प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने आयोगको प्रस्ताव छ राष्ट्रिय जनावर गाईको सट्टा गैंडा भन्ने भनिएको छ गाई सबै धार्मिक मुस्लिम र सांस्कृतिक समुदाय किरात लगायतको साझा हुन नसक्ने भएकोले राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउन उपयुक्त हुने आयोगको राय रहेको छ जेएनजी आन्दोलन 2082 को मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनको लागि भनेर प्रधानमन्त्री तथा परिषदको कार्यालयले आयोग समक्ष सुझाव माग गरेको थियो ल यस्तो आएछ है कुरो अब यो के हो बिस्तारै केही न केही पछि पछि खुल्दै जाला होइन गाई नै हुन्छ कि होइन घैडा हुन्छ कि भन्ने कुरा चाहिँ बिस्तारै पछि खुल्दै जाला अब अहिलेको लागि भने हामी कुराकानी गर्नेछौँ 061543040 मार्फत तपाईँसँग कुराकानी गर्ने क्रम हो पोखरा कलिनको यो आजको बसाईमा हामी छौं के आयो त फेरि यो पोखराकै कुरा आएछ एकैचोटि सुनौ यो जानकारी दिउँ है त तपाईँलाई अनलाइन खबरमा यति बेला मैले यो खबर देखिरहेको छु थोरै जोडिहालेँ है पोखराको जग्गा विवाद चलखेलको महल बने सार्वजनिक देखिएपछि खाली गराइँदै भनेर यहाँ एउटा खबर रहेछ लामो रहेछ यो अब यसलाई विस्तार रूपमा म भन्दै जाउँला है यो अलिक धेरै लामो लाग्यो मलाई अब गीततर्फै लागौँ होला है धेरैजना साथीहरूको सहभागिताको अपेक्षा मैले गरिरहेको थिएँ तर पनि अपेक्षा अनुसार हामी कुराकानी गर्नको लागि असमर्थ रह्यौं किनकि सहभागिता हामी टेलिफोन सहभागिताको कार्यक्रम हो टेलिफोन सहभागिता नभइसकेपछि अब हामी लाग्छौं गीततर्फ नै अगाडि बढौं मनोरञ्जनको लागि गीत सुन्दै अगाडि बढौं के छ र होइन त ल ठिक छ अहिलेको लागि चलचित्रको सुनौ अथवा के सुनौ भन्ने हो यति बेला क्रममा एउटा गीत मैले खोज्दैछु यहाँ होइन ठ्याक्कै भेटिएको छैन ओके एउटा गीत सुनौ त्यस पछाडि फेरि हामी उपस्थित हुन्छौं तपाईँसँग कार्यक्रम पोखरा कलिनमा हाँसो लागिरहेछ किनकि लगभग आज सुन्ने जस्तै अवस्था होला जस्तो भयो कार्यक्रममा त्यही भएर पनि अब क्रममा एउटा मिठो गीत राख्छु भन्दै थिएँ गीतै ठ्याक्कै भेटिएको छैन कि कस्तो गीत सुन्ने भन्ने चाहिँ लागिरहेको छ ओके तपाईँ कार्यक्रम पोखरा कलिन सुन्दै हुनुहुन्छ पोखरा कलिनको आजको शुक्रबारको बसाईमा हामी छौँ 11:38 जानसम्म श्रोता सहभागिता भने अहिलेसम्म मैले प्राप्त गर्न सकेको छैन टेलिफोनमा केही समस्या हो कि एकचोटि चेक पनि गरौँ त्यस्तो हो भने फेरि कहिलेकाहीँ त्यस्तो हुन नि सक्छ कि फेरि म यता फोन आएन भनेर बस्ने उता टेलिफोनमा चाहिँ समस्या रहेछ भने त हामी कसरी कुराकानी गर्न सक्छौँ र होइन त्यो पनि हुनसक्छ त्यसको लागि पनि एकचोटि हेरौँला तर अहिलेको लागि भने होइन्छ साथीको फोन आयो भने चाहिँ टेलिफोनको सहभागिता हुन्छ अहिलेको लागि साथी आउनुभयो ल मेरो मर्मलाई बुझेर उहाँ आउनुभयो नमस्ते ल शालिक के साथ भयो तपाईँले आज मेरो जागिर जोगाइदिनु हो सुन्ने नै हुने अवस्था थियो अनि त्यो भएर तपाईँले जागिर जोगाइदिनु भयो भन्छु मैले चाहिँ
2: होइन सर उता चाहिँ अब प्राविधिकतिरै जानु थाल्नुभयो अनि
1: ए
2: म पनि त्यो के भएर चाहिँ प्राविधिकै गडबडी रहेछ कि भनेर यता विचार गरेको
1: ए म त प्राविधिक गडबडी केही भयो कि भन्ने लागिरहेको थियो अनि यस्तो छ यही बेलामा फेरि अरू हाम्रो सिको गर्दै केही हामीबाट छुटिएका साथीहरूले यही टाइममा यस्तै कार्यक्रम गरिरहनु भएको छ त्यसले गर्दाखेरि पनि अलिक हेम्पर भयो होला सायद होइन त्यही भएर पनि अब हाम्रो त यो पहिल्यैबाट चलिरहेकै हो होइन 2058 तपाईँले सुनिरहनु भएको छ तर यस्तै टाइपको अरू हामीबाट गएका साथीहरूबाट त्यस्तो छ अरे भन्ने सुन्न पाएको छ उहाँहरूले पनि यही टाइममा ल्याउनु भएको छ यो कार्यक्रम नै मैले उल्टाएर अर्को टाइममा सारिदिउँ कि जस्तो लागिरहेको छ कि होइन फेरि हामीले यो अर्को टाइम सार्यो भने उहाँले पनि त्यही टाइम सार्नुहुन्छ कि फेरि हुन्छ त्यो 100% हो नहुने भयो त किन यही टाइममा हुन्थ्यो र होइन
2: यस्तै कार्यक्रम जुट्थ्यो नि एकैचोटि त्यो बिग एफएम भयो पहिला त बिग एफएम अनि यो एभरेस्ट होइन माछा पुछ्रेहरू
1: सबै खासमा त अब हाम्रो त यो ब्रान्ड पहिल्यैबाट चलिरहेको होइन हामी त त्यही अनुसार त्यही नै हो फेरि घुम्ने त फेरि उनी नै हुन् होइन फरक त कोही पनि आउँदैनन् यहाँ उनी हुन् घुम्ने चाहिँ अनि के छ अरू हालखबर ल अब तपाईँलाई त थाहा नै छ होला के अरे हाम्रो दौड चाहिँ अघि सुन्नु भएन विज्ञापन ए ल म बजाइदिन्छु एकछिनपछि फेरि सुन्नु होला एकछिनपछि बजाउँछु म रेडियो सुन्दै गर्नु होला थाहा पाइहाल्नुहुन्छ ठिक छ अब के छ अरू लेख्छ त्यो नयाँ नौलो
2: सबै ठिकै छ सर यता चाहिँ अब मान्छेहरू भिड भाडै छ बेलुका साँझतिर बिहान त त्यति खासै चाहिँ अब म भेट्दिनँ बिहान हेर्दा साँझ हेर्दा भेटिन्छन् धेरै भिड भाडै छ
1: अनि कतै निस्कनु भएको छैन यसो यताउता घुमघाम
2: यस बेला घरमा अब भोलिदेखि निस्कन्छु बिहान त निस्केर आएको
1: होइन यता माथि पाउँदै जानु भएको छैन
2: गएँ
1: अहिले अस्ति गएँ के छ त्यहाँतिर खबर
2: ठिकै छ रोपाएँ अब झन्डा झन्डै कतिले सके कतिको अझै बाँकी छ दुई चार दिन
1: ए तपाईँको पनि त्यता पुर्खौली छ कि बेचिसक्नुभयो
2: छ किन बेच्ने चाहिँ म सिङ्गल झरेको यसो चाहिँ हावा खाना झरेको
1: हावा खाना झरेको होइन ए केही छुनु भएको छैन है कहाँ त्यही पाउँदै घुम्ती नै भन्नु भएन
2: घुम्ती भन्दा तल यति तल
1: ए छोरै तल कति मिटर जति होला बाटो हाइवेबाट
2: लक्ष्मी
1: देउराली हुँदै यस भाइवेबाट 5-7 मिनटमा झरिन्छ
2: पाँच सात मिनटमा घरमै पुगिन्छ
1: त्यो त नजिकै भयो नि पोखरा बागलुङ राजमार्गको छेउमा भन्नु पर्यो कि होइन ल ठिक छ त्यसो भए अब हामी कार्यक्रमबाट छुट्यौँ है त
2: हस्
1: हस् थ्याङ्क यू सो मच ओके उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो 0615340040 तपाईँ पनि आउन सक्नुहुनेछ एकजना साथी आएर यस्तो अवस्था छ के गर्ने होइन त यो सबै सामाजिक सञ्जालले गर्दाखेरि भएको हो सुन्ने साथीहरू त हुनुहुन्छ तर पनि अब दिन दैनिक रूपमा आउनुहोस् आउनुहोस् आउनुहोस् भन्नु पनि अब यो मोडालिटी नै अलिक थोरै के परिवर्तन गर्नुपर्ने हो कि भन्ने मलाई लागिरहेको छ अब यसलाई अलिक व्यवस्थित गर्यो भने केही न केही होला होइन ठिक छ ल अब अर्को एकजना साथी पनि आउनुभयो अब उहाँलाई पनि स्वागत गरौँ कहाँदेखि को हुनुहुन्छ यति बेला क्रममा नमस्ते
3: नमस्ते नमस्ते गुड मर्निङ
1: नमस्ते गुड मर्निङ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ ए शान्ति पराजुल के छ हालखबर तपाईँको अनि खाना खानुभयो ए आज एकादशी बार्नुभयो है ल राम्रो एकदम अहिले काहीँ ल आज गीत सुनाउनुहुन्छ हामीलाई ल सुरु गर्नुहोस् ल।

0: ल एकदम एकदम धेरै धेरै धन्यवाद तपाईँलाई मिठो आवाजको लागि सुन्दै गर्नु होला है त छुटौ हस् नमस्ते. उहाँ हुनुहुन्थ्यो शान्ति पराजुले हामीलाई 0 किलोमिटरदेखि फोन गर्नुभएको थियो. मिठो आवाजमा गीत सुनाउनु 11:46 भइसकेको छ. स्टुडियो गढीमा कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 0615340040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ. स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ. 11:46 गइसकेको छ स्टुडियो घडीमा. अबको क्रममा तपाईँसँगै कुराकानी गर्छु म. स्टुडियोको टेलिफोन नम्बर 0615340040 मार्फत ढिलो ढिलो हुने कि तपाईँले थाहा पाउनुहुन्छ कि भन्दा है. र पछिल्लो समय के भएछ त भन्दाखेरि म थोरै जोड्छु. मैले यहाँ setupati.com यो खबर मैले थोरै जोडिरहेको छु. यहाँ ठ्याक्कै एउटा कुरा मैले देखेँ जुन तपाईँले पनि थाहा पाइसक्नु भएको छ होला होइन. यो खासमा के हो त भन्दाखेरि सरकारी कर्मचारीको कुरा हो होइन. एकै ओके एकजना साथी आउनुभयो. मैले प्रसङ्ग खोज्दै थिएँ तर पनि उहाँसँग कुराकानी गर्छु है त. म कहाँदेखि को हुनुहुन्छ खै काटियो के अरे है. नमस्ते हजुर. ओके कोही साथी हुनुहुन्थ्यो सायद अघि मैले फोन गरेको थिएँ उहाँ नै हो कि 18 ओके ठिक छ ल आउनुहोस् 0615340040 मार्फत के भएर घाटियो कुनै. कहिलेकाहीँ टेलिफोनले पनि धोका दिन्छ कि होइन. मान्छेले त धोका दिएका दिए थिए होइन तर पनि टेलिफोनले पनि कहिलेकाहीँ धोका दिने रहेछ. अब एकजना साथी हुनुहुन्छ. नमस्ते. हेलो हजुर नमस्कार.
1: नमस्कार
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? राम बजारबाट तपाईँको शुभ नाम के
1: भन्नुभयो?
0: सुनार. कति लामो नाम हो त नि तपाईँको त है. यो त इतिहासै रत्ला जस्तो नाम रहेछ कि लामो. अनि के छ तपाईँको हालखबर?
1: एकदम ठिक छ. म यहाँ गाडीमा थिएँ, तपाईँको एफएम सुनिरहेको थिएँ अनि कोही पनि बोल्न आएनन् भनेपछि अनि मैले फोन गरेँ.
0: हो मेरो गुनासो एकदम धेरै भयो कि होइन. त्यही भएर
1: होइन एकदम जमानामा सुनिरहेको एफएम अनि कलिङ होइन.
0: हजुर हजुर
1: एफएम बजाइरहेको थियो यहाँ गाडीमा.
0: हजुर
1: बोलाउन धेरै वर्ष भइसक्यो.
0: 15 कस्तो राम्रो. थ्याङ्क यू सो मच त्यसको लागि. के गर्नुहुन्छ खासमा तपाईँ? है अब केही हुन्छ कि एफएमतिरको हालखबर सामाजिक सञ्जालले च्वाट्टै पारिदिने. हजुर अब पहिला त एउटै यही माध्यम थियो र सजिलो थियो. अब अलिक सुन्ने मान्छेहरू पनि धेरै हुन्थे. अब अहिले माध्यम धेरै भए होइन. अब सामाजिक सञ्जालले गर्दाखेरि ओझेलमा पर्यो भनौ न.
1: पुरानो सञ्जालहरू फेरि
0: हो एकदम. प्रोडकास्ट भनेको खासमा सुन्ने कुरा नै हो एकदम.
1: बिस्तारै अब नेपालीहरू अलि रोजगार सुरु भयो, मान्छे बिजी भयो मात्रै एफएमको कल्चर विकास हुने हो कि.
0: एकदम
1: मान्छेहरू हातमा मोबाइलमा लाइभ हेर्न पाइसकेपछि त एफएम सुन्न सक्दैन नि त सर.
0: नेपालमा
1: नि टन नै अब इन्डस्ट्री हुने अनि एफएम बजेर काम गरिराख्ने मान्छेहरू एकदम अपडेट हुन पाउने भयो भने मजा हुन्थ्यो क्या रे. अब त्यो छैन. अब धेरै नै फिटिङ दिनभयो प्रोकास्ट भन्ने फेरि रिभाइभ भइरहेको.
0: एकदम प्रोकास्ट भनेको खासमा सुन्ने कुरा नै हो एकदम.
1: अब त्यो अब बिस्तारै अब नेपालीहरू अलि रोजगार सुरु भयो, मान्छे बिजी भयो भने मात्रै

0: ला ठीक छ, एकदम एकदम खुसी लाग्यो धेरै समय पछाडि तपाईँ
1: मलाई नि एकदम सौभाग्य मिल्यो सर, ल
0: धन्यवाद तपाईँलाई। ल एकदम गाडीमा अघि पछि नि सुन्नुहुन्छ?
1: हजुर सुनिन्छ, आज ठ्याक्कै ठ्याक्कै कलिङ प्रोग्राम रहेछ नि त
0: हजुर,
1: अनि ठ्याक्क अनि लगाउन हो भनेर बोलाउन
0: हो भनेर। ल एकदम एकदम सर खुसी लाग्यो, फेरि फेरि पनि यसरी नै कहिले काहीँ हिँड्दै गर्दाखेरि
1: हस्
0: हस् थ्याङ्क यू सो मच हस् हस् ओके। उहाँ हुनुहुन्थ्यो इसु साउ सुनार, हामीलाई फोन गर्नुभएको थियो राम बजारदेखि। अब कस्तो हुन्छ भन्दाखेरि मैले भने नि त सुन्न चाहिँ धेरै श्रोताहरूले सुन्नुहुन्छ कि, मेरो एकदम गुनासै रह्यो कि आज, किनकि गुनासो नगरेसम्म मागहरू सम्बोधन हुँदैनन् अरे कि। कहिले काहीँ गुनासो पनि राख्नुपर्ने रहेछ, गुनासो राख्नलाई नै अहिले तिनजना साथीहरू आउनुभयो कि अघि, सायद मैले गुनासो नराखेको भए सायद तिनजना साथीहरूसँग आज कुराकानी गर्नु मैले पाउने थिइनँ होला। धेरै धेरै धन्यवाद, धेरैजना साथीहरूले यसरी नै सुन्नुहुन्छ। अब गाडीमा मैले भन्छु नि त, तपाईँ गाडीमा स्टेरिङ घुमाउँदै पनि सुन्दै हुनुहुन्छ होला होइन, कोही साथीहरू घरमै बसेर सुन्दै हुनुहुन्छ होला, कोही काम गर्दै गर्दाखेरि धेरैजनाले सुन्नुहुन्छ कि होइन, म त काम गर्दै सुन्दैछु भनेर भन्नुहुन्छ हाम्रो रिता दिदी, सुन्दै हुनुहुन्छ उहाँले पनि होइन। यस्तै जस्तो धेरैजना अब कृष्ण हुनुभयो होइन, कोही अफिसमा बसेरै कार्यक्रम सुन्नुहुन्छ, हाम्रो विनोद सरले पनि सुन्नुहुन्छ, एकदमै धेरै सुन्नुहुन्छ कि हाम्रो विनोद सरले पनि, फ्रिडम ट्रेनिङ सेन्टरको सञ्चालक हुनुहुन्छ, उहाँले कमेन्ट पनि गरिसक्नु भएको रहेछ है, मैले त हेर्दै थिएँ। सर नमस्कार, आराम हुनुहुन्छ, सुन्दैछु है भन्नुभएको छ। अब यसरी सुन्नुहुन्छ, सुन्ने साथीहरू धेरै हुनुहुन्छ, कहिलेकाहीँ सहभागिता कम हुने हो। अब विनोद सर के छ अरू हालखबर? फ्रिडम ट्रेनिङ सेन्टरको भेटघाट हुन अलिक असमर्थै छु है, यसको लागि छिट्टै भेट हुन्छ भन्ने आशा गरौं। फ्रिडम ट्रेनिङ सेन्टर सबै उमेर समूहको लागि एउटा उद्घोषण भाषण कला लगायत धेरै कुराहरू सिकाउनुहुन्छ, बाल बालिकाहरूको लागि विशेष फोकस गरेर धेरै राम्रो राम्रो कार्यक्रमहरू ल्याइरहनु भएको छ। तपाईँले फेसबुकमा फ्रिडम ट्रेनिङ सेन्टर गुगलमा हामीले टाइप गरेर खोज्नुभयो भने भेटिहाल्नुहुन्छ। हाम्रो विनोद सरलाई एकपटक भेटाउनुहोस् आफ्नो बालबालिकाहरूलाई खाली समयको सदुपयोग गराउनुको लागि भन्छु मैले चाहिँ है। सुन्दै हुनुहुन्छ भने एकपटक पुर्याउनु होला फ्रिडम ट्रेनिङ सेन्टरमा, तपाईँ आफूलाई पनि उद्घोषण भाषण कला लगायतका विभिन्न कुराहरू अब हुन्छ नि त होइन, कार्यक्रम सञ्चालनका कुराहरू होइन, त्यस पछाडि बोल्ने कलाका कुराहरू, त्यस पछाडि बालबच्चाहरूलाई केही खाली समयमा सदुपयोग गराउने कुराहरू होइन, पछिल्लो समय एकदमै धेरै कुराहरू छन् कि, अब यस्तै यस्तै कुराहरू पक्कै पनि तपाईँले त्यहाँ लानुभयो भने थाहा पाउनुहुन्छ। कृष्ण परियाले पनि काम गर्दै सुनेको छु हजुर भन्नुभएको छ, हो यस्तै हो, काम गर्दै धेरैजनाले सुन्नुहुन्छ कि होइन। नौडाँडाबाट पानी परिरहेको रहेछ है, नौडाँडातिर कृष्ण पानी परेको छ यता भन्नुभएको छ, र विनोद सरलाई पनि थ्याङ्क यू सो मच विनोद सर, भेटघाट छिट्टै हुनेछ। कृष्ण परियाललाई पनि म थ्याङ्क यू भन्न चाहन्छु, हाम्रो नौडाँडाको शिला टेलरदेखि हुनुहुन्थ्यो। आजकोलाई कार्यक्रमबाट अब छुट्नुपर्ने बेला भएको छ, यहाँहरूसँग कुराकानी गर्दै गर्दाखेरि ब्रेक राखेर छुट्छौँ, आज गीत राख्न पाइएन है, अघि लामै बज्यो गीत आजको लागि। अन्तिम अन्तिममा फेरि एकजना साथी आउनुभयो, उहाँलाई छोड्नुहुन्न है, कहाँदेखिको हुनुहुन्छ? नमस्ते। हेलो
2: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हरिमाया के भन्नुभयो? हरिमाया चापाङ, के छ हालखबर? आरामै हुनुहुन्छ? ल एकदम कार्यक्रमको अन्त्य अन्त्यमा सम्झिनु भयो, हामीसँग समय एकदमै कम छ, फेरि भोलिका दिनमा पनि तपाईँ फोन गरिदिउँ होला है त, अहिलेको लागि छुट्छौँ है। हस् नमस्ते, एकदम छोटो मिठो कुराकानी रह्यो मासपारबाट, हामीलाई हरिमाया चापाङ अहिले सम्झिनु भएको थियो। अन्तिम अन्तिममा रह्यौं, अब के गर्ने, हाम्रो अक्सिजन लिनै बाँकी छ, यो अक्सिजन हामी तपाईँहरूको लागि छोड्छौं भन्दै आजको लागि कार्यक्रमबाट फोन गर्नुभयो शालिक पौडेल एक्साइडबाट, शान्ति पराजुल 0 किलोमिटर, इसु साहु सुनार हुनुहुन्थ्यो राम बजारबाट, हरिमाया के हुनुहुन्थ्यो चापागाई हुनुहुन्थ्यो मासपारबाट, कृष्ण बरियार, विनोद पहाड़ी, त्यस्तै हामीलाई शिवकुमार विश्वकर्म लगायत धेरैजना साथीहरूले कार्यक्रम सुनेर कमेन्ट गर्नुभयो, उहाँलाई पनि थ्याङ्क यू सो मच। भोलिका श्रृङ्खलामा फेरि तपाईँ हाम्रो भेट हुने नै छ। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्, जय होस्।
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक

0: समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
1: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
0: मिति यही श्रावण 2 गते शनिबार।
1: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
2: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
1: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै चार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छताइरा त तान निभिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405 Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intuitive Learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124.
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: टाइम चेक
5: यति बेला मध्याह्नको 12 बजेको छ
0: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
7: उपचार हुने समस्याहरू
8: हृदयघात
7: हाई ब्लड प्रेसर
8: हार्ट फेल
7: छातीको दुखाई तथा थका
8: मुटुको भल्भमा समस्या
7: मुटुको वाथ रोग
8: हाई ट्राइग्लिसेराइडिटिजी
7: मुटुको धड्कनमा अनियमितता
8: हाई कोलेस्ट्रोल
7: पेसमेकर राखेको वा राख्नु पर्ने
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
9: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
2: मिति यही श्रावण 2 गते शनिबार।
3: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी कैपिटल को एसआईपी हर एक महीना को सानो लगानी भोली को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकै को एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85-98-560-83-85।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
11: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
12: शिखर इन्सुरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
13: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: స్వామి పండుగ తెలియదురా.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको.
2: टाइम चेक.
3: यति बेला दिउँसोको एक बजेको छ.
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा.
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.
6: 93.4. मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
6: उपचार हुने समस्याहरू:
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834.

0: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 वेबसाइट www.lagrandi.edu.np।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: फ्रिस्टल आइबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
3: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
2: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो ICU तथा OT को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभागल्ली र बुढी बजार फोन

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: नाइन थ्री पॉइंट फोर।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: टीएमटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम। टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
4: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड पोखरा।
7: फोन 061-590-162, 590-163।
8: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड
2: मिति यही श्रावण 2 गते शनिबार
3: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
4: हार जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648-5789
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: ओहो नासर बे कति छाब डिजाइन बे मारे घना किनानी खनि तोला
1: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नई छाबा मार दुकान पो मोना नई प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जगह मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगह मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा दिलन चन्न यामो
0: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: राष्ट्रिय वाणिज्य बैङ्कको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैङ्कले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमाऊ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैङ्क, तपाईँको आफ्नै बैङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510002
3: मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
5: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
6: हरे गर्मीमा नयाँ ट्रिक
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
6: चिसो हरे

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू,
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू, सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर
9: 8-34।
10: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ।

0: हो।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला अपराह्नको 3 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय
5: भएको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9852918190।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 9822979393।

0: कोलगेट मैक्स फ्रेश निन्द्रा भगाओ ताजगी जगाओ।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
2: ओहो नासर बे, कति छाबो डिजाइन बे मारेकना किनानी खनि तोला
3: खनै बिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला।
2: ए नै छाबा मारे दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
3: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: मिठो सुगन्ध। आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी।
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य माछापुछ्रे गाउँपालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा। शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: It's a goal! Team Star Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Team Star TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Team Star TV! Uhi celebration! Harek Generation!
3: Team Star for a complete home!
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैं तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध।
7: सम्बन्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-0279।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, पेस्रोतला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 5 81 871।

0: 2000 यत्र वर्षा देखुन मरी मेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा इति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4117777 मोबाइल 98-569-2077

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। छजना पर्वतारोहीलाई गण्डकी प्रदेश सरकारको सम्मान। अब पर्यटकको बसाई लम्ब्याउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई। बालबालिकाको आवाज सुन्दै प्रदेश सरकार, मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद। नीति तथा कार्यक्रममाथि व्यापक छलफल। कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित। आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने आर्थिक मामिला मन्त्री सर्जनको भनाई। लिटिल स्टिप सेकेण्डरी स्कूलले शुरू गर्यो अत्याधुनिक विद्यालय भवन निर्माण। शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 जनाको च्यान गयो, 19 बेपत्ता। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा। र विश्वकपमा स्पेनको अपराजित यात्रामा बेल्जियमको चुनौती। खेल नेपाली समयअनुसार राति 12:45 बजे शुरू हुने। सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले आज प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सुरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारको क्रममा ज्यान गएको थियो। जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई लिएर युवाहरू सरकारको विरोधमा सड़कमा आएका छन्। युवा चालक तथा राइड शेयरिङ गर्नेहरूले आज काठमाडौँको माइतीघर मण्डलामा सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरीब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चरको जरिवाना र राइडरहरूको हकहितको लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको बताएका छन्। प्रदर्शनकारीहरूले घटनाको बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाइएको छ। उनीहरूले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। विशेष गरी राइड शेयरिङमा आबद्ध युवाहरूले सरकारले कर मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभागले राइड शेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडा दर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिशन लिइरहेको उनीहरूले गुनासो गरेका छन्। प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना भएको भन्दै त्यसलाई खारेज गर्न, काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। हिजो चलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका 8,000 मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनलाई चिनाउन योगदान पुर्याएका 6 जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री यशोधर हिमाल तथा मन्त्रालयका सचिव रेशम केवालीले सम्मानित पर्वतारोहीलाई जनै 45,000 रूपियाँ नगद सम्मानपत्र, मायाको चिन्ह तथा दोसल्ला प्रदान गर्नुभयो। प्रदेश सरकारले पर्वतारोहण क्षेत्रमा योगदान पुर्याएका नागरिकको सम्मान गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ। यस वर्ष सम्मानित हुनेमा गोर्खाको चुमनुर्बी गाउँपालिका एकी नाङसल छ्योटन लामा रहनु भएको छ। उहाँले सगरमाथा, मनासलो र लोत्से गरी 3 वटा 8,000 मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको हो। त्यस्तै पर्वतको कुष्मा नगरपालिका 9 का किरण बहादुर पिसी, कास्कीको माछापस्री गाउँपालिका 4 का किशोर अधिकारी तथा पर्वतको बिहादी गाउँपालिका 4 का देवी प्रसाद नेउपानेलाई सगरमाथा आरोहणको सफलताको लागि सम्मान गरिएको हो। यसै गरी तनहुँको रिसिङ गाउँपालिका 2 का अमित थापालाई कञ्चनजंघा हिमाल र तनहुँकै घिरिङ गाउँपालिका 5 का नवराज राणालाई अन्नपूर्ण 1 हिमाल सफलतापूर्वक आरोहण गरेको उपलब्धिका लागि सम्मान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको संख्या बढ़ाउने प्रतिस्पर्धा भन्दा उनीहरूको बसाइ अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताउनुभयो। पर्यटक लामो समयसम्म बस्न नसके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने, रोजगारी सृजना हुने तथा पर्यटन व्यवसाय थप सुदृढ़ हुने उहाँको भनाइ थियो। मुख्यमन्त्री पाण्डेले पछिल्ला वर्षमा विशेष गरी भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभयो। अफ सिजन मानिने समयमा समेत पोखरा लगायत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको उहाँले बताउनुभयो। यसले होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायलाई ठूलो राहत पुगेको उहाँको भनाइ थियो। उहाँले हिमाललाई नेपालको पहिचान, गौरव र अमूल्य प्राकृतिक सम्पदाको रूपमा व्याख्या गर्दै यसको संरक्षणसँगै दिगो उपयोगमा जोड़ दिनुभयो। विश्वभर योग ध्यान तथा वेलनेस पर्यटनप्रतिको आकर्षण बढ़िरहेको उल्लेख गर्दै उहाँले गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उनीहरूको उपलब्धिले देशको प्रतिष्ठा बढ़ाउनुको साथै नयाँ पुस्तालाई पनि पर्वतारोहण र साहसिक पर्यटनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रदेश सरकारले आगामी दिनमा पनि पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिएको उहाँले बताउनुभयो। मन्त्रालयका सचिव रोशन गेवालीले प्रदेशको प्रतिनिधित्व गर्दै गौरव बढ़ाउनेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। पर्वतारोहणको सम्भावनाका हिसाबले गण्डकी प्रदेश धनी भएको उहाँको भनाइ थियो। सम्मानित पर्वतारोहीहरूले प्रदेश सरकारले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। आवश्यक सहयोग, अवसर र प्रोत्साहन प्राप्त भए आगामी दिनमा पनि हिमालारोहणलाई निरन्तरता दिँदै नेपालको पर्वतीय पर्यटन प्रवर्धनमा योगदान पुर्याउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्। उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेलका अनुसार प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 5 लाख रूपियाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेशका नागरिकलाई पर्वतारोहण क्षेत्रमा थप प्रोत्साहन गर्ने, उनीहरूको योगदानको राज्यबाट सम्मान गर्ने तथा पर्वतीय पर्यटनको विकासमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा प्रदेश बाल परिषद गण्डकीको समन्वयमा बाल बालिकासँग मुख्यमन्त्री कार्यक्रमको तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका जिल्लाबाट आएका बाल परिषदका प्रतिनिधि, सरकारवाला निकाय तथा सरकारी अधिकारीको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले बाल बालिकाको अधिकार, संरक्षण, शिक्षा तथा सहभागिताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरेको दावी गर्नुभयो। प्रदेश सरकारले कुनै काम नगरेको भन्ने धारणा सही नभएको उल्लेख गर्दै उहाँले अपेक्षा अनुसार सबै काम गर्न नसकिएको यथार्थ भने स्वीकार गर्नुभयो। बालमैत्री समाज निर्माणको लागि बाल बालिकाको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै उहाँले उनीहरूबाट आएका सुझावले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयले बाल बालिकाको क्षमता विकास, संरक्षण, सहभागिता तथा अधिकार सुनिश्चित गर्न सञ्चालन गरेका विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँले बाल बालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनुभयो। प्रदेश बाल परिषद गण्डकीका अध्यक्ष सन्दीप चापागाईले प्रदेश सरकारले बाल बालिकाको क्षेत्रमा गरेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा परिषदका सहसचिव अभिषेक पौडेल र सदस्य अनुषा गणेलले प्रस्तुतिकरण मार्फत प्रदेश बाल परिषदका गतिविधि, विभिन्न जिल्लामा भएका कार्यक्रम तथा उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले जिल्लागत गतिविधिको समीक्षा गर्दै बाल बालिकाले भोगिरहेका चुनौती र समस्या मात्र नभई भावी कार्यदिशा तथा प्रदेश सरकारसँगको अपेक्षा समेत स्पष्ट रूपमा राख्नुभएको थियो। अन्तर्क्रियात्मक क्षेत्रमा नवलपुरका विशाल सापकोटा, बागलुङका संस्कार गौतम, पोखराका कीर्तन बासतोला, सृजना भैरा माध्यमिक विद्यालयका कुशल गुरूङ र प्रिया पाइजा, परिषद कास्कीका अध्यक्ष तेज प्रसाद ढकाल तथा अमरसिंह माध्यमिक विद्यालयका प्रतीक पोखरेल लगायतले शिक्षा, बाल अधिकार, मानसिक स्वास्थ्य, नेतृत्व विकास, अवसरको समान पहुँच तथा स्थानीय तहमा बालमैत्री वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जिज्ञासा र सुझाव मुख्यमन्त्री समक्ष राखेका थिए। मुख्यमन्त्री पाण्डेले उनीहरूका प्रश्नको जवाब दिँदै प्रदेश सरकारले बाल बालिकाको हितमा आवश्यक पहल जारी राख्ने विश्वास दिलाउनु भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल, प्रदेश बाल परिषदका पदाधिकारी, नौ जिल्लाका बाल परिषदका प्रतिनिधि तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रदेश बाल परिषद गण्डकीका सदस्य शालिकराम खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम परिषदका उपाध्यक्ष रिसा गैरी र सचिव गणेश वाग्लेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले बाल बालिकालाई आफ्ना विचार र सवाल प्रत्यक्ष रूपमा प्रदेश सरकार समक्ष राख्ने अवसर प्रदान गर्नुको साथै बालमैत्री नीति निर्माणमा उनीहरूको सहभागिता अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
राष्ट्रीय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार 2083 पत्रकार मीना थापा मगर पुरस्कृत हुनुभएको छ। उहाँलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले नगद 15,000 रूपियाँ सम्मानपत्र र घलेकले सम्मान गर्नुभएको हो। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री सेचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताउनुभयो। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवर्धन गर्दै लैजानुपर्नेमा उहाँको जोड़ थियो। प्रदेशमा भएको संस्कार र संस्कृति केवल गण्डकी प्रदेशमा मात्र सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकोले यसलाई थप फैल्याउन सबैले साथ र सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत मन्त्री सेचनले बताउनुभयो। अहिले केही व्यक्तिले संविधान ठिक छैन भन्ने भाषा निर्माणमा लागिरहेको भए पनि यो सत्य नभएको उहाँको दावी थियो। संविधानले आम नागरिकलाई सबै किसिमको अधिकार प्रदान गरेकोले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उहाँले बताउनुभयो। नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षा बहादुर रौका मगरले आफ्नो समुदायको भाषा संस्कृति संस्कार लगायतका विषयमा कलम चलाएर पत्रकारहरूले योगदान पुर्याउनु आवश्यक भएको बताउनुभयो। राष्ट्रिय जनगणना अनुसार मगर तेस्रो स्थानमा भए पनि केही कारणले गर्दा पछाडि परिरहेको उहाँले गुनासो गर्नुभयो। राज्यको व्यवस्थाको कारण लाखौं मगरहरू अहिले पनि पछाडि परिरहेकाले आफ्नो समुदायको लागि आफै एकजुट भएर अगाडि बढ़नुको विकल्प नभएको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले मगर र गुरूङ भाषालाई कामकाजी भाषाका रूपमा लागू गरे पनि कार्यान्वयन गर्न बाधा र अडचन देखिएको उहाँले बताउनुभयो। गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले मीडियाको क्षेत्रमा महिलाको सहभागिताका विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। आदिवासी जनजातिका विषयलाई पत्रकारिताको क्षेत्रबाट पहिचान दिन र उनीहरूको इतिहासका विषयमा जनमानसका बीचमा लैजानु आजको आवश्यकता रहेको सुनाउनुभयो। आदिवासी जनजाति समुदायका महिला पत्रकारलाई प्रोत्साहन गर्न यस्ता पुरस्कारले निकै महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। महिला पत्रकारको लागि प्रेस रजिस्ट्रार कार्यालयले समेत विशेष कार्यक्रम ल्याउन पहल गरिरहेको समेत उहाँले बताउनुभयो। सम्मानित व्यक्तित्व मीना थापा मगरले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा योगदान गर्न अझै हौसला मिलेको बताउनुभयो। पत्रकारिताको क्षेत्रमा लागेर आफ्नो संस्कार र संस्कृतिको विषयमा शब्द मार्फत योगदान दिन पाउनु आफ्नो सौभाग्य रहेको उहाँको भनाइ थियो। आगामी दिनमा यही क्षेत्रलाई निरन्तरता दिएर अगाडि बढ़ने उहाँले प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरूङ सुमन, निट डेन्टलका संचालक बिरेन राणा मगर लगायतले कौराहा संरक्षणको लागि पुरस्कारले मौलिक मगरको संस्कृति संरक्षणमा टेवा पुग्ने बताउनुभएको थियो। प्रतिभा छनौट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरले सम्मानित व्यक्ति मीना थापा मगरको व्यक्तित्व परिचय गराउनु भएको थियो। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आले मगर ले पुरस्कारलाई आगामी दिनमा अझ परिष्कृत रूपमा निरन्तरता दिँदै जाने बताउनुभयो। कार्यक्रममा चौथे कदम मार्ग इकाई समितिले मौलिक कौराहा नृत्य तथा मगर सांस्कृतिक संघका सदस्य रमेश थापा मगर लगायतले कौराहासँगै गीतहरू प्रस्तुत गर्नुभएको थियो। यो पुरस्कारबाट यसभन्दा अगाडि कमला राणा मगर, तिलकपुन प्रताप राणा मगर, खेमसारू मगर, एम यास्ता मगर, मनोज घरती मगर, रुद्र श्रीष मगर र शारदा झेडी मगर सम्मानित भइसक्नु भएको छ। पोखरा महानगरपालिका आठस्थित लिजिल स्टेप सेकेण्डरी स्कूलले अत्याधुनिक विद्यालय भवन निर्माणको औपचारिक शुभारम्भ गरेको छ। आफ्नो 44 वर्ष लामो शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यस्थित लिजिल स्टेपले आज आयोजित विशेष समारोहबीच नयाँ शैक्षिक भवनको शिलान्यास गरेको हो। विद्यालयले समयको आवश्यकता, विद्यार्थीको बढ़दो चाप तथा सुरक्षित प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले नयाँ भवन निर्माण प्रक्रिया अघि बढ़ाएको जनाएको छ। विद्यालयका अनुसार नयाँ भवन लिफ्ट सहितको 5 तले हुनेछ भने करिब 7 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लिटिल स्टेपले हजारौं विद्यार्थीलाई ज्ञान, नैतिकता, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना प्रदान गर्दै आएको छ। विद्यालयले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधारमा क्षति पुगेको, केही संरचनाहरू भत्काउनु परेको तथा कानूनी र प्राविधिक प्रक्रिया पूरा गर्दै नयाँ भवन निर्माणको चरणमा प्रवेश गरेको जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पम्फा गुरूङले विद्यार्थीको सुरक्षा, गुणस्तरीय सिकाइ र आधुनिक शिक्षालाई केन्द्रमा राखेर भवन निर्माण शुरू गरिएको बताउनुभयो। उहाँले नयाँ भवनले विद्यालयलाई थप व्यवस्थित, सुरक्षित र प्रविधि मैत्री बनाउँदै भविष्यका आवश्यकता पूरा गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका संरक्षक शेरबहादुर गुरूङले विद्यालयले पछिल्ला केही वर्षमा विभिन्न चुनौती सामना गरे पनि त्यसबाट विचलित नभई अझ सुदृढ रूपमा अगाडि बढ़ेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक उत्कृष्टता अझ सशक्त हुने र आगामी पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। विद्यालयका प्राचार्य डाक्टर कैलाश तिमल सेनाका अनुसार निर्माण हुन लागेको भवनमा आधुनिक कक्षा कोठा रहनेछन्। साथै स्मार्ट कक्षा, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, समृद्ध पुस्तकालय, सेमिनार हल, प्रशासनिक कक्ष तथा गुणस्तरीय शिक्षाको लागि आवश्यक सम्पूर्ण पूर्वाधारको व्यवस्था गरिनेछ। उहाँले भवन निर्माण सम्पन्न भएपछि शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, सुरक्षित र प्रविधि मैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। शिलान्यास कार्यक्रममा विद्यालयका निर्देशक पदम बस्ताकोटी, सहनिर्देशक डाक्टर हरि कार्की,
प्याप्सन कास्की अध्यक्ष श्रडा नन्द गौतम एन प्याप्सन कास्की अध्यक्ष हेमन्त अधिकारी सहित शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि अभिभावक शिक्षक कर्मचारी तथा शुभेच्छकहरूको उपस्थिति रहेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् र यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: जैसी कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड़कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका 69 जना विद्यार्थीहरूले 6 वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए। विद्यार्थीहरूको समूहले फ्लाइ दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको, पोखरा पर्यटन परिषदले रोपाई महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा नमूना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसै गरी पसल .com को सेवा विस्तार, साइमेक्स इन्कर्पोरेशनको विद्युतीय गाड़ी आयातको विवाद र नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरिएका थिए। बीबीए अन्तिम सेमेस्टरमा मीडिया र जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम मार्फत मीडियासँग समन्वय गर्ने सिप सिकेको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले बताउनुभयो। यो कार्यक्रमबाट कार्यक्षेत्रमा मीडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुभाष मल्लले जानकारी दिनुभएको छ। कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शुभकान्त सिग्देल र मन छेत्रीले विद्यार्थीहरूको प्रस्तुतिकरणमा टिप्पणी तथा मूल्याङ्कन गर्नुभएको थियो। पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी मिनाल कुमार श्रेष्ठले बताउनुभयो। पोखरा कलेज अफ म्यानेजमेन्टले विगत 2 दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा 600 बढी विद्यार्थीहरू बीबीए, बीबीएफ फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन्। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.13 अंकले घटेर 2600.78 बिन्दुमा झरेको छ। आज लगानी उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 वटा कम्पनीको शेयर घटेकोमा 120 वटाको बढ़ेको छ। यस्तै 19 वटा कम्पनीको शेयर घटबड भएको छैन। आज भगवती हाइड्रो पावर, एनआईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 10.66% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब करोड़को कारोबार भएकोमा आज 367 वटा कम्पनीका 1.06 करोड़ किता शेयर 6.86 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअगाडि गएको वैशाख 9 गते 7.81 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। दक्षिण स्पेनमा लागेको डडेलोमा परी कम्तीमा 11 जनाको ज्यान गएको छ। यस्तै डडेलोमा परीहरू 19 जना बेपत्ता भएको अण्डालुसियाका क्षेत्रीय नेता जुआनमा मोरेनोले बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुँडिएर भुइँमा खसेको कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेको छैन। यो गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रमसहितको लामो समयसम्म चलेको तातो हावाको लहरको कारण दक्षिण युरोपभरि डडेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा सयौं अग्नि नियन्त्रकहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागिएका कारण धेरै सड़कहरू बन्द भएका छन् र झण्डै 1000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मे महिनामा यस वर्ष गर्मीयाममा लाग्ने डडेलो नियन्त्रणको लागि अहिलेसम्मकै ठूलो प्रतिकार योजना कार्यान्वयन गर्ने बताउनु भएको थियो। ठूला आपतकालीन अवस्थाहरूमा परिचालन गरिने स्पेनको मिलिटरी इमर्जेन्सी युनिट यूएमईले लस ग्यार्डोसमा आगो निभाउने प्रयासमा सामेल हुने जनाएको छ। गएको जुन महिनामा स्पेनमा 1950 यताकै उच्च दैनिक औषध तापक्रमको कीर्तिमान कायम भएको थियो र त्यही केही दिन जुन महिनाकै लागि अहिलेसम्मकै उच्च तापक्रम पनि मापन भएको थियो। देशका केही भागमा 42 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गरिएको थियो। एक हप्ता यताको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनिया संचार माध्यमले जनाएको छ। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन बबी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र भेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअगाडि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन्। उत्तरी तटमा माछा मार्ने डुंगाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका
गन्तव्यका धेरै उडान भोलिसम्म रद्द गरिएका छन्। चीनको भेजियाङ प्रान्तमा 17,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। झण्डै 1,70,000 उद्धारकर्मीलाई सम्भावित विपदको लागि तयारी अवस्थामा राखिएको सरकारी संचार संस्था सिन्हुवाले जनाएको छ। सह आयोजक अमेरिकालाई 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको बेल्जियम अब फिफा विश्वकप 2026 अर्को कठिन परीक्षाको सामना गर्न तयार भएको छ। बेल्जियमले अन्तिम आठको खेलमा वर्तमान युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज राति 12:45 शुरू हुनेछ। स्पेन बलियो डिफेन्स बलमाथिको नियन्त्रणमा आधारित खेलशैली र लगातार उत्कृष्ट प्रदर्शनको कारण यो विश्वकपको उपाधि दावेदार टोलीमध्ये एक मानिएको छ। पहिलो खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको स्पेन त्यसपछि भने हरेक खेलसँगै लयमा फर्किएको छ। स्पेनले यस विश्वकपमा लगातार 6 खेलसम्म गोल नखाई इतिहास रचेको छ। सोमबार भएको अन्तिम 16 खेलमा पोर्चुगललाई 1-0 पराजित गर्दै स्पेनले क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने अन्तिम सपना पनि समाप्त गरिदिएको थियो। यता बेल्जियमको नकआउट यात्रा भने निकै उतार चढ़ावपूर्ण रह्यो। अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै अन्तिम 16 पुगेको बेल्जियमले त्यसपछि अमेरिकामाथि 4-1 प्रभावशाली जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो। अमेरिका विरूद्धको उक्त खेल फ्लोरिन वालोगनको रातो कार्ड सम्बन्धी विवादको कारण पनि चर्चामा रहेको थियो। स्पेनले समूह एचमा 7 अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। उसले साउदी अरेबिया र उरुग्वेलाई पराजित गर्दा के बर्डसँग बराबरी खेलेको थियो। त्यसपछि अन्तिम 32 अस्ट्रेलियालाई 3-0 हरायो भने अन्तिम 16 पोर्चुगललाई 1-0 पराजित गर्दै अन्तिम 8 प्रवेश गर्यो। बेल्जियमले समूह जीमा 5 अंकसहित शीर्ष स्थान सुरक्षित गरेको थियो। उसले न्यूजील्याण्डलाई हराउँदा इरान र इजिप्टसँग बराबरी खेलेको थियो। त्यसपछि अन्तिम 32 सेनेगललाई अतिरिक्त समयमा 3-2 हराउँदै अन्तिम 16 पुगेको बेल्जियमले अमेरिकालाई 4-1 पराजित गरेको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। छजना पर्वतारोहीलाई गण्डकी प्रदेश सरकारको सम्मान। अब पर्यटकको बसाई लम्ब्याउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई। बालबालिकाको आवाज सुन्दै प्रदेश सरकार मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद। नीति तथा कार्यक्रममाथि व्यापक छलफल। कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित। आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने आर्थिक मामिला मन्त्री शेरचन्दको भनाई। लिटिल स्टेप सेकेण्डरी स्कूलले शुरू गर्यो अत्याधुनिक विद्यालय भवन निर्माण। शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य। दक्षिण स्पेनमा डडेलो कम्तीमा 11 जनाको ज्यान गयो। 19 बेपत्ता। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा। र विश्वकपमा स्पेनको अपराजित यात्रामा बेल्जियमको चुनौती। खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
3: मिति यही श्रावण 2 गते शनिबार।
4: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokharamarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Interview to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details: Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा सुई रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न ICU सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
8: इन्डोस्कोपी, ECG, EEG, PTA,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
8: फोन 061-572-648-579-849।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्छन् त डाक्टर?
11: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
10: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
12: फिस्टल IVF केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
13: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल IVF केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
13: हो त?
12: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल IVF केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त BHM पढ्ने हो, NTHMC-मा।
13: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
14: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
15: त्यो पनि एनटी एजेन्सीमा छ नि।
16: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
17: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
18: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
17: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 36 817।
19: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11 905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
20: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
21: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
20: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
21: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061 573 163 582 844, वेबसाइट www.lagrandi.edu.np।
17: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061 591 728, मोबाइल 98560 027 29।
22: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
0: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होला यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
8: कति मोबाइलमा झुलेर बसेको
9: अनि के गर्ने त काम त गर्छु भनेकै हो केही काम पाइँदैन
8: हेर केटा आफूसँग सिप र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो
9: ए हो है त्यसो भए एउटा काम खोज्दै न यार
8: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ त्यही सुन काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ
10: हजुर काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा
11: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईँलाई हार्दिक स्वागत छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईँले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ
12: आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ
11: काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौ जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौं आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन् तिनैलाई यहाँहरूको माझमा राख्नेछौ कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 061-543-0040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला
13: अब शुरू गरौं आजका अवसरहरू पहिलो अवसर रहेको छ एउटा विद्यालयको लागि बस हेल्पर आवश्यक परेको छ एक प्रतिष्ठित विद्यालयको लागि बस हेल्परमा तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ बस हेल्पर आवश्यक परेको छ एकजना यदि स्कूलमा तपाईँ बस हेल्परको रूपमा काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ तपाईँले पाउने सेवा सुविधाहरू केही पनि उल्लेख गरिएको छैन
11: हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला
13: अब शुरू गरौं आजका अवसरहरू पहिलो अवसर रहेको छ एउटा विद्यालयको लागि बस हेल्पर आवश्यक परेको

खाजाहरू लगायतका तपाईँले पाउने पारिश्रमिकको विषयमा पनि केही पनि उल्लेख गरिएको छैन। यदि तपाईँ बस हेल्परमा रहेर काम गर्न चाहनुहुन्छ भने एक प्रतिष्ठित विद्यालयले बस हेल्पर खोजिरहेको छ, तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 98 40 29 0770। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। एउटा विद्यालयको लागि बस हेल्पर आवश्यक परेको छ। तपाईँ विस्तृत जानकारी बुझ्न चाहनुहुन्छ भने नम्बर पुनः नोट गर्नुहोला 98 40 29 0770। तपाईँले फोन गरेर थप जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो आवश्यक परेको हो हेभी ड्राइभर आवश्यक परेको छ एकजना, जसको लागि खाना खाजा र बस्नको सुविधा रहेको छ र तलब आकर्षक भनिएको छ। यो आवश्यक परेको हो कास्की मोडर्नाइज्ड एकेडेमी बीपी मार्ग 4/14 लागि। यो पनि विद्यालयको लागि नै आवश्यक परेको हो। यो हेभी ड्राइभर आवश्यक परेको छ एकजना। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ कास्की मोडर्नाइज्ड स्कूलमा। तपाईँले सम्पर्क गरेर तपाईँ आफूले जानेको काम अनुसार ड्राइभिङमा स्कूलको यो काममा आबद्ध हुन सक्नुहुनेछ। स्कूलले एकजना ड्राइभर खोजिरहेको पुरुष, तपाईँका लागि खाना खाजा बस्न र अन्य सुविधा पनि हुनेछ र तलब आकर्षक भनिएको छ, उल्लेख गरिएको छैन। यदि इच्छुक हुनुहुन्छ भने कास्की मोडर्नाइज्ड एकेडेमी बीपी मार्ग 4/14 रहेको छ। तपाईँले फोन गरेर पनि विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। नम्बर रहेको छ 0615890007, त्यसै गरी 5890009 र मोबाइल नम्बर रहेको छ 9856081290। फोन गरेर तपाईँले पाउने तलब लगायतका अन्य सेवा सुविधाहरू के हुन् र तपाईँले काम गर्नुपर्ने समय कति हो यसको बारेमा विस्तृत जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, यो बगाले काष्ठ उद्योगको लागि आवश्यक परेको हो, जुन पोखरा 1 माछापुछ्रे बैंक नजिकै रहेको छ। एकजना आवश्यक परेको छ लाइट ड्राइभर, जो 5 वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ। त्यसै गरी फर्निचर बेन्चमा एकजना हेल्पर आवश्यक परेको छ। फर्निचर मिस्त्री 2 जना, जहाँ हेल्पर आवश्यक परेको छ भने फर्निचर सुपरभाइजर आवश्यक परेको छ, जसले मोटरसाइकल चलाउन जानेको हुनुपर्नेछ। पारिश्रमिक आपसी समझदारीमा तय गरिने भनिएको छ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने बगाले काष्ठ उद्योगमा सम्पर्क गर्न सक्नुहुनेछ, जुन पोखरा 1 बगरमा अवस्थित रहेको छ, माछापुछ्रे बैंक सँगै रहेको छ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ, तपाईँको कार्य अनुभव छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। लाइट ड्राइभर एकजना आवश्यक परेको छ, जसको लागि 5 वर्ष तपाईँ ड्राइभिङ गरेको अनुभव हुनुपर्नेछ। त्यसै गरी फर्निचर बेन्च मिस्त्री आवश्यक परेको छ एकजना, र यसका लागि हेल्पर पनि आवश्यक परेको छ एकजना, र फर्निचर मिस्त्रीमा अर्को 2 जना मिस्त्री आवश्यक परेको छ हेल्परको लागि। यसको लागि पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ भने फर्निचर सुपरभाइजर आवश्यक परेको छ, मोटरसाइकल चलाउन जान्ने हुनुपर्नेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले बगाले काष्ठ उद्योग माछापुछ्रे बैंक नजिकै रहेको यो काष्ठ उद्योगलाई सम्झिन सक्नुहुनेछ। त्यहाँको नम्बर रहेको छ 9856221060 र 9864211160। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, एउटा होटल रेस्टुरेन्टको लागि आवश्यक परेको हो यो। नान कुक बनाउन जान्ने एकजना, कुक 2 जना, वेटर 2 जना र डिसवासर 2 जना आवश्यक परेको छ। तपाईँले काम गर्नुभएको छ, तपाईँलाई काम आउँछ, कार्य अनुभव छ तपाईँसँग भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नान कुक 1 जना, कुक 2 जना, वेटर 2 जना र डिसवासर 2 जना आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँले सम्पर्क गर्नुपर्ने ठेगाना हो 9806669761 र 9817016015। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। नान कुकका लागि 1 जना, कुक 2 जना, वेटर 2 जना र डिसवासर 2 जना आवश्यक परेको छ। यदि तपाईँ पनि काम गर्न चाहनुहुन्छ होटल रेस्टुरेन्टमा, यो कामसँग तपाईँको कार्य अनुभव छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ, र तपाईँ पनि स्वरोजगार हुन चाहनुहुन्छ भने सम्पर्क गर्न
गर्नुहोला। नम्बर म यहाँहरूलाई पुनः उपलब्ध गराउन गइरहेको छु। तपाईँका लागि कुनै पनि सेवा सुविधाहरू तलबको विषयमा केही पनि उल्लेख गरिएको छैन, तलब आपसी समझदारीमा तय गर्ने भनिएको छ। बाँकी कुराहरू तपाई आफै फोन गरेर थप जानकारीहरू लिन सक्नुहुनेछ। विस्तृत जानकारी लिनका लागि 98069661 र 98170016015 मा तपाईँले फोन गरेर

विस्तृत जानकारी लिन सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, रेस्टुरेन्टलाई अलराउन्डर कुक आवश्यक भएको हुँदा इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला भनिएको छ। यदि तपाईँलाई कुकिङ गर्न आउँछ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यो कुकिङ पनि अलराउन्डर हुनुपर्नेछ, सबै प्रकारका भेराइटिजहरू बनाउन सक्ने तपाईँको क्षमता छ अथवा तपाईँको सिप छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। एकजना यस्तो कुक चाहिएको छ कि त्यो कुकले सबै प्रकारका खानेकुराहरू सबै आइटमहरू बनाउन जान्ने हुनुपर्नेछ। यदि तपाईँ त्यस्तो योग्य हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँका लागि तलब पनि त्यही अनुसारको हुन सक्छ, किनभने सबै कुरा सबै भेराइटीहरू तपाईँले एक्लैले ह्यान्डल गर्न सक्नुहुन्छ बनाउन सक्नुहुन्छ भने तपाईँका लागि तलब पनि त्यही अनुसारको हुन सक्छ। तपाईँले सम्पर्क गर्नुहोला। सम्पर्क गर्नका लागि नम्बर रहेको छ 98560093000 तपाईँले फोन गर्न सक्नुहुनेछ। रेस्टुरेन्टको लागि अलराउन्डर कुक आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ, तपाईँसँग सिप छ भने र तपाईँ होटल रेस्टुरेन्टमा काम गर्न चाहनुहुन्छ, विशेष गरी रेस्टुरेन्टमा काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। र त्यसका लागि विस्तृत जानकारी बुझ्नका लागि तपाईँले पाउने सेवा सुविधा, तपाईँले काम गर्नुपर्ने समय, तपाईँले पाउने तलब, यी सबै कुराहरू बुझ्नका लागि 98560093000 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम अवसर सुनिरहनु भएको छ। विशेष गरी हामी यो कार्यक्रममा तपाईँ जसले काम खोजिरहनु भएको छ, तपाईँसँग सिप पनि छ, काम पाइरहनु भएको छ, पढाइ पनि छ र कुनै पनि काम पायो भने काम गर्छु भनेर खोजिरहनु भएको छ र सिप सिकेर बस्नु भएको छ, कामको खोजीमा हुनुहुन्छ भने तपाईँहरूको लागि यो कार्यक्रम सहयोगी बन्न सक्छ। त्यसै गरी जसले संघ संस्था खोल्नु भएको छ, कार्यालयहरू खोल्नु भएको छ र त्यो कार्यालयका लागि त्यो संस्थाको लागि तपाईँलाई कर्मचारी आवश्यक परेको छ, दक्ष कर्मचारी आवश्यक परेको छ, अथवा सिक्दै गरेको भए पनि हुन्छ भन्ने कर्मचारी तपाईँलाई आवश्यक परेको हुन सक्छ, अथवा काम गर्दै सिक्दै गर्न पनि मिल्छ त्यस्तो कर्मचारी भए पनि हुन्छ भन्ने तपाईँलाई लागेको छ भने पनि सबै सबैले यो कार्यक्रम तपाईँका लागि सहयोगी हुन सक्छ। किनभने भर्खर काम सिक्दै गरेका, तपाईँलाई केही कुराहरू सामान्य नलेज भएको आधारमा काम सिकेर अगाडि बढ्न चाहनेहरूका लागि, अथवा तपाईँ कुनै पनि कामको सिप सिकेर बस्नु भएको छ, दक्ष हुनुहुन्छ, त्यही अनुसारको तपाईँले काम खोजिरहनु भएको छ, त्यही अनुसारको तपाईँले तलबहरू अनुसार तलब पनि त्यही अनुसार खोजिरहनु भएको छ, काम पनि त्यही अनुसार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि पनि हुनसक्छ। किनभने तपाईँको हातमा सिप छैन अथवा तपाईँ कुनै पनि सिप नलिकन काम सिक्दै अगाडि बढ्न चाहनुहुन्छ भने तपाईँका लागि पारिश्रमिक तलब पनि कम हुन सक्छ र यदि तपाईँले सिप लिनु भएको छ, दक्ष हुनुहुन्छ भने तपाईँले पारिश्रमिक पनि त्यही अनुसार भन्न सक्नुहुनेछ, लिन सक्नुहुनेछ। किनभने कामको आधारमा, तपाईँले काम गर्ने क्षमताको आधारमा तलब तपाईँका लागि निर्धारण हुने हो। तसर्थ पनि यदि खाली समय छ, कुनै पनि सिप लिनु भएको छैन भने केही न केही कुनै न कुनै क्षेत्रको सिप लिएर बस्नुभयो भने सिप खेर जाँदैन, तपाईँलाई कुनै न कुनै ठाउँमा काम लाग्न सक्छ। अहिले थुप्रै वडाहरूले पनि निशुल्क सिपहरू वितरण गरिरहेको छ, सिपहरू दिइरहेको छ, त्यसै गरी सिटीभिटीले पनि सिपहरू दिइरहेको छ, विभिन्न संस्थाहरूले पनि निशुल्क रूपमा पनि विभिन्न सिपहरू दिइरहेको हुन्छ। तपाईँले त्यस्तो सिपहरू याद गरेर अथवा पत्रिकाहरू हेरेर, रेडियोहरू सुनेर कुनै पनि माध्यमबाट त्यस्ता सिपहरू लिनुभयो भने तपाईँलाई पछि कुनै पनि समयमा खाली बस्नु पर्दैन, हातमा सिप भयो भने भोको बस्नु पर्दैन र तपाईँ काहीँ कसैको जागिर गर्दिन, म सामान्य आफ्नै व्यवसाय सुरु गर्छु भन्यो भने पनि तपाईँले त्यही सिपको आधारमा आफ्नो व्यवसाय पनि सुरु गर्न सक्नुहुनेछ। तसर्थ कुनै पनि सिप खाली बसेको बेलामा अथवा तपाईँलाई समय हुन्छ भने कुनै पनि सिपहरू लिएर बस्नका लागि यहाँहरू सबै सबैलाई हामी अनुरोध गर्दछौ र काम र कामदार खोज्नका लागि तपाईँ भौतारिरहनु भएको छ अथवा तपाईँलाई कहाँ कुन माध्यम सजिलो होला भन्ने लागेको छ भने काम र कामदारका लागि हामी यो कार्यक्रम अवसर तपाईँका लागि प्रस्तुत गर्दै आएका छौं। तपाईँ यो कार्यक्रममा जोडिन सक्नुहुनेछ। यदि काम खोजिरहनु भएको छ, कामदार खोजिरहनु भएको छ भने अवश्य पनि यहाँहरूले रेडियो अन्नपूर्णको कार्यक्रम अवसर सुन्न सक्नुहुनेछ। हामी काम र कामदारसँग सम्बन्धित विभिन्न जानकारीहरू तपाईँको माझमा प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि मैले तिनै जानकारीहरूलाई स्थान दिएँ। आजको लागि भने हामी निर्धारित समयको अन्त्यतर्फ आइपुगेका छौं। आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामी अर्को हप्ता तपाईँसँग यसरी नै विभिन्न अवसरहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि आजको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता थप
जानकारी सहित यहाँहरूको माझमा उपस्थित हुने बाचासँगै आजको यो श्रृंखलाबाट म रमेश बाबुलाई विदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: साता भरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ सुबा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ एफपीओ हकप्रद बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 1 दिन शेयर बजार बढेको छ भने 4 दिन भने शेयर बजार घटेको छ। साताको दोस्रो कारोबारको दिन मंगलबार मात्र 4.33 अंकले बढेको बजार, हिजो बिहिबार 19.67 अंक, अस्ति बुधबार 30.09 अंक र सोमबार 26.29 अंकले घटेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक 1.13 अंकले घटेर 2600.78 को बिन्दुमा झरेको छ। शेयर बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। आज 367 कम्पनीको 1,06,60,537 किता शेयर खरिद बिक्री हुँदा 6,82,07,18,000 रुपियाँ बराबरको कारोबार भएको छ। त्यसअघि हिजो बिहिबार 3,61 करोड़ रुपियाँ माथिको कारोबार भएको थियो। त्यसअघि बुधबार 4,82 करोड़, मंगलबार 4,40 करोड़ र सोमबार जम्मा 3,55 करोड़ रुपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन, तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ हकप्रद र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको मर्जर प्रक्रिया पूरा भई आजदेखि एकीकृत कारोबार शुरू भएको छ। नेपाल राष्ट्र बैंकका कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल धितपत्र बोर्डबाट आवश्यक स्वीकृति पाएपछि दुवै संस्थाले पोखरा फाइनान्स लिमिटेडको नामबाट कारोबार अघि बढ़ाएका हुन्। नेपाल धितपत्र बोर्ड सेबुनले शेयर बजारमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न र लगानीकर्ताहरूको हित संरक्षणका लागि विशेष पहल शुरू गरेको छ। हाल बजारमा देखिएका उतार चढ़ाव र लगानीकर्ताका गुनासाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले आगामी साताभित्रै समयबद्ध कार्ययोजना सहितको विस्तृत पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने र त्यसलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। सिद्धार्थ बैंक लिमिटेडले 42,000 बढ़ी किता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले 4 जना संस्थाका शेयरधनीको नाममा रहेको 42,305 किता शेयर बिक्रीमा राखेको हो। उक्त शेयरमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ। हवस्त, यिनै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुन नेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि विदा हुन्छु। नमस्कार।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपीडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-270-590-219।
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़
2: मिति यही श्रावण 2 गते शनिबार
3: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084466
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
6: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
7: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061450424 98084646525
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
8: उपचार हुने रोगहरू
2: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
8: गाइनेको मास्टियाको उपचार वा सर
9: सर्जरी
2: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
9: अपरेशन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
10: फोन 061-590-162-590-163
11: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061-581-871
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
3: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
3: फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर प्रोग्राममा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 0165674558 577903। मौकाको फाइदा उठाउनुहोस्।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
3: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
2: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
3: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: बिग सत्र भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्।
3: कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: आउनुहोस् सँगै दौडौं।

0: स्वस्थ बनाऊ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084666।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
1: एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट बैचलर प्रोग्राम 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 0615050 78 50 51 33 5674 458।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 82 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9856-00536।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
8: फोन 061-572-648, 572-849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: फोन पॉइंट संग सदै रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागी समेत प्रयोग कर सकिने कंचनजंगा अगरबत्ती नेपाल को पहिलो ISO सर्टिफाइड अगरबत्ती कंपनी
1: कंचनजंगा अगरबत्ती पवित्र सुवास।
2: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर, बरु मेरो ब्यागमा गएर आइहालौ।
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98560-48082, 98461-48082।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सड़कदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहियो आफ्नो नागरिक सेवा गर्नलाई।
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढ़ी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रशियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढ़ी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। ज्यान गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एण्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड़काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डार्फर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्ति आएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
5: शरीर आगोमा दन्किरहेको छ। राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
4: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
6: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
7: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो सरकारको, यसमा जवाफ चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
8: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायु सेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभापति महोदय।
4: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरुङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहे आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
4: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै सुरुमा घटनाबारे कसरी थाहा पाउनु भयो र कसरी अस्पताल पुग्नु भयो भनेर सोधेका छौ।
2: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेको थियो, 2:30 बजे मलाई फोन आयो, अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो, बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
2: दाई त्यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाई। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
2: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब कोही कोही केही आध्यात्मिक काटेर हालिया छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेको छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो स तलाई कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसेकम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा

0: बाबा मम्मी म अनि भाइ थियो एकजना दिदी अनि बहिनी अनि उसको बुढाबुढी मेरो बुढाबुढी अनि भाइको पनि एउटा बच्चा मेरो पनि एउटा बच्चा
1: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त
0: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ अरू चाहिँ सबै यतै हुनुहुन्छ
1: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ
0: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो कुन निकाय हो कहाँ हो त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन् अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन केही छैन
1: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन
0: नै नै भेट्नु त भएको छ गृहमन्त्रीज्यू आज राति नाइट गरी बस्नु भएको थियो प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो
1: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई
0: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन
1: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्
0: हुन त भयो तर अब उनीहरू उ गर्न खोज्दैछ मैले चाहिँ मेरो बाबा मम्मी नअन्जुलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु
1: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली अब एउटा प्रसंग संक्षेपमा सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुई जना अधिवक्तालाई एमिकस क्यूरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
2: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन् अधिकारीहरूले यस्तो विनाशकारी डढ़ेलो यसअघि कहिले नदेखिएको बताएका छन् सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड़काएको बताए आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्
1: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
3: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ
4: देखि नातिसम्म पाइ बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: टाइम चेक
6: यति बेला रातिको 9 बजेको छ
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। 6 जना पर्वतारोहीलाई गण्डकी प्रदेश सरकारको सम्मान। अब पर्यटकको बसाई लम्ब्याउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई। बालबालिकाको आवाज सुन्दै प्रदेश सरकार, मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद, नीति तथा कार्यक्रममाथि व्यापक छलफल। प्रतिनिधि सभामा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, करको व्यवस्थाले नेपाली जनता पीड़ित भएको उल्लेख। कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित। आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने आर्थिक मामिला मन्त्री शेरचन्दको भनाई। पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्ने 8 जना पक्राउ, थप अनुसन्धान जारी। लिटिल स्टेप सेकेण्डरी स्कूलले शुरू गरी अत्याधुनिक विद्यालय भवन निर्माण, शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य। दक्षिण स्पेनमा डढेलो, कम्तीमा 11 जनाको ज्यान गयो, 19 बेपत्ता। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा र विश्वकपमा स्पेनको अपराजित यात्रामा बेल्जियमको चुनौती। खेल नेपाली समयअनुसार राति 12:45 बजे शुरू हुने। पोखरामा युसो र छात्र छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता शुरू। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका 8,000 मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनलाई चिनाउन योगदान पुर्याएका 6 जना पर्वतारोहीलाई नगद सहित सम्मान गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन गेवालीले सम्मानित पर्वतारोहीलाई जनै 45,000 रूपियाँ नगद सम्मानपत्र, मायाको चिन्ह तथा दोस्रोलाई प्रदान गर्नुभयो। प्रदेश सरकारले पर्वतारोहण क्षेत्रमा योगदान पुर्याएका नागरिकको सम्मान गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ। यस वर्ष सम्मानित हुनेमा गोर्खाको चुमनुर्वी गाउँपालिका एकी नाङसल छ्योचोन लामा रहनु भएको छ। उहाँले सगरमाथा, मनास्लु र लोस्से गरी 3 वटा 8,000 मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको हो। त्यस्तै पर्वतको कुष्मा नगरपालिका 9 का किरण बहादुर पिछी, कास्कीको माछापुछ्री गाउँपालिका 4 का किशोर अधिकारी तथा पर्वतको बिहादी गाउँपालिका 4 का देवी प्रसाद नेउपानेलाई सगरमाथा आरोहणको सफलताको लागि सम्मान गरिएको हो। यसै गरी तनहुँको रिसिङ गाउँपालिका 2 का अमित थापालाई कञ्चनजंघा हिमाल र तनहुँकै घिरिङ गाउँपालिका 5 का नवराज राणालाई अन्नपूर्ण 1 हिमाल सफलतापूर्वक आरोहण गरेको उपलब्धिका लागि सम्मान गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको संख्या बढ़ाउने प्रतिस्पर्धा भन्दा उनीहरूको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताउनुभयो। पर्यटक लामो समयसम्म बस्न सके, स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने, रोजगारी सिर्जना हुने तथा पर्यटन व्यवसाय थप सुदृढ हुने उहाँको भनाइ थियो। मुख्यमन्त्री पाण्डेले पछिल्ला वर्षमा विशेष गरी भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभयो। अफसिजन मानिने समयमा समेत पोखरा लगायत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहल पहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको उहाँले बताउनुभयो। यसले होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायलाई ठूलो राहत पुगेको उहाँको भनाइ थियो। उहाँले हिमाललाई नेपालको पहिचान, गौरव र अमूल्य प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै यसको संरक्षणसँगै दिगो उपयोगमा जोड़ दिनुभयो। विश्वभर योग ध्यान तथा वेलनेस पर्यटनप्रतिको आकर्षण बढ़िरहेको उल्लेख गर्दै उहाँले गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उनीहरूको उपलब्धिले देशको प्रतिष्ठा बढ़ाउनुको साथै नयाँ पुस्तालाई पनि पर्वतारोहण र साहसिक पर्यटनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रदेश सरकारले आगामी दिनमा पनि पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिएको उहाँले बताउनुभयो। मन्त्रालयका सचिव रोशन गेवालीले प्रदेशको प्रतिनिधित्व गर्दै गौरव बढ़ाउनेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। पर्वतारोहणको सम्भावनाका हिसाबले गण्डकी प्रदेश धनी भएको उहाँको भनाइ थियो। सम्मानित पर्वतारोहीहरूले प्रदेश सरकारले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो। आवश्यक सहयोग, अवसर र प्रोत्साहन प्राप्त भए आगामी दिनमा पनि हिमालयारोहणलाई निरन्तरता दिँदै नेपालको पर्वतीय पर्यटन प्रवर्धनमा योगदान पुर्याउने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभयो। उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेलका अनुसार प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 5 लाख रूपियाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेशका नागरिकलाई पर्वतारोहण क्षेत्रमा थप प्रोत्साहन गर्ने, उनीहरूको योगदानको राज्यबाट सम्मान गर्ने तथा पर्वतीय पर्यटनको विकासमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको शून्य समयमा गणेश नेपालीको निधनको छानबिनदेखि लिएर किसानलाई मलको व्यवस्थापनसम्मका विषयमा सांसदहरूले सदन र सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद जोकुमार बर्बरिया यादवले देशभरका किसान मलखाद नपाएर चिन्तित भएको बताउनुभयो। सांसद टेकबहादुर साकेले पनि सोही विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो। सांसद चन्द्रमोहन यादवले मुगुका युवक गणेश नेपालीको निधनप्रति श्रद्धांजलि व्यक्त गर्दै देशमा निराशाजनक अवस्था सिर्जना भएकोप्रति मौन रहेर विरोध जनाउनुभयो। सांसद जगत प्रसाद जोशीले नेपालीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो भने अर्का सांसद जनकराज गिरीले सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले सदनमा आएर सांसदले उठाएका सवालको जवाफ दिनुपर्ने माग गर्नुभयो। सांसद जनकसिंह धामीले बेलौरी भन्सार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद झविलाल डुम्रेले स्याङ्जाका अधिकांश भेगमा विद्युत सेवा नियमित नभएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद टुका भद्र हमालले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धांजलि व्यक्त गर्दै निजका परिवारलाई राहत प्रदान गर्न माग गर्नुभयो। सांसद तारा विश्वकर्माले लामो समयदेखि गोदावरी नगरपालिकामा पाँचा खर्च स्थित 150 घर परिवार रोजगारीको लागि घर छोड्नुपर्ने अवस्था सिर्जना भएकोमा दुःख व्यक्त गर्नुभयो। सांसद धनबहादुर बुढाले डोल्पामा बत्ती 4G जस्ता आधारभूत सेवा उपलब्ध गराउन सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद धर्मराज केसीले लमजुङका ग्रामीण सड़क निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले कर्णालीको गरीब गणेश नेपालीको घटनाबाट जरिवाना तिराउने परिपाटीप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो। सांसद निष्कल राईले इलामकी मन्जु तामाङ मलेसियामा मृत्यु भएको घटनाको छानबिन गर्न परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल हुनुपर्ने बताउनुभयो। सांसद मिनु कुमारी कर्णले श्रमिक युवा गणेश नेपालीप्रति श्रद्धांजलि व्यक्त गर्दै शिक्षा स्वास्थ्य तथा विद्युतमा गरिएको करको व्यवस्थाले नेपाली जनता पीड़ित भएको बताउनुभयो। सांसद पवित्र विकले गरीब जनतालाई पनि सरकारले हेर्नुपर्ने बताउनुभयो। सांसद प्रकाश चन्द्र परियारले गणेश नेपालीको निधनबाट सदन मर्माहत भएको भन्दै यो घटनाको राज्यले छानबिन गरी क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्ने बताउनुभयो। सांसद परशुराम तामाङले भोजपुरवासीले सड़क निर्माणको माग गरेकाले त्यसतर्फ गम्भीर हुन सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो। सांसद पुष्पा कुमारी चौधरीले नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 80-81 7223 आत्महत्याका घटना भएको जानकारी दिनुभयो। आर्थिक अभावका कारण त्यसो गरिएको हुन सक्ने तर्क गर्दै उहाँले गरीब जनतालाई पनि उनीहरूको भरण पोषणमा राज्यले सघाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि मृत्युवरण भएका गणेश नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ। बैठकको सुन्ने समयमा सांसद कृष्णबहादुर रोकायाले नेपालीको उक्त घटना कसरी हुन गयो, किन भयो भन्ने विषयमा सरकारले सत्य तथ्य छानबिन गरेर संसदलाई जानकारी गराउन माग गर्नुभयो। आत्मदाह गरेर मृत्युवरण गर्नुभएका नेपालीको परिवारको आर्थिक अवस्था दयनीय रहेकोले उहाँको परिवारलाई पालन पोषण र हेरचाहको लागि सरकारले आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। सांसद मनरूपा शर्माले बिहिबार त्रिपुरेश्वरमा घटेको जस्तो घटना आगामी दिनमा नदोहोरिनेको लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। सांसद रूपमणी कोइरालाले जनतामा आत्मदाह गर्नुपर्ने बाध्यता किन सिर्जना भइरहेको छ, सोको जवाफ माग गर्नुभयो। सांसद रेणुचन्दले सेवा प्रवाहका नाममा जथाभावी कर र दण्डको त्रास आम नागरिकलाई दिन नहुने भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद पूजा चौधरीले कैलालीमा कार्यरत प्रहरी नायब परीक्षकले केही बोलेकै आधारमा स्पष्टीकरण सोध्नु न्यायचित नहुने धारणा राख्नुभयो। सांसद विष्णु कुमारी सापकोटाले हिजो त्रिपुरेश्वरमा भएको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार सचेत बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसद विष्णु देवी पुडासैनीले आगामी दिनमा राज्यको जरिवानाकै कारण विष्णु नेपालीको जस्तो कसैको पनि ज्यान जान नहुने भन्दै यसका लागि सबैलाई मान्य हुने गरी दण्ड जरिवानाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद विष्णुबहादुर विश्वकर्मा आगोले जलिरहेको मान्छेलाई अपराधी जसरी घिसारेर अस्पताल लगिएको भिडियो सार्वजनिक भएको बताउँदै यसबारे पनि सत्य तथ्य खोजी गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद श्रीकृष्ण प्रसाद अधिकारीले गरीब निमुखा जनतालाई केन्द्रमा राखी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद सावित्री मल्लले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नको कारणका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा प्रदेश बाल परिषद गण्डकीको समन्वयमा बालबालिकासँग मुख्यमन्त्री कार्यक्रमको तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका जिल्लाबाट आएका बाल परिषदका प्रतिनिधि, सरकारवाला निकाय तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले बालबालिकाको अधिकार संरक्षण, शिक्षा तथा सहभागिताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरेको दावी गर्नुभयो। प्रदेश सरकारले कुनै काम नगरेको भन्ने धारणा सही नभएको उल्लेख गर्दै उहाँले अपेक्षा अनुसार सबै काम गर्न नसकिएको यथार्थ भने स्वीकार गर्नुभयो। बालमैत्री समाज निर्माणको लागि बालबालिकाको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै उहाँले उनीहरूबाट आएका सुझावलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयले बालबालिकाको क्षमता विकास, संरक्षण, सहभागिता तथा अधिकार सुनिश्चित गर्न सञ्चालन गरेका विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँले बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनुभयो। प्रदेश बाल परिषद गण्डकीका अध्यक्ष सन्दीप चापागाईले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा गरेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा परिषदका सहसचिव अभिषेक पौडेल र सदस्य अनुषा कणेलले प्रस्तुतिकरण मार्फत प्रदेश बाल परिषदका गतिविधि, विभिन्न जिल्लामा भएका कार्यक्रम तथा उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले जिल्लागत गतिविधिको समीक्षा गर्दै बालबालिकाले भोगिरहेका चुनौती र समस्या मात्र नभई भावी कार्यदिशा तथा प्रदेश सरकारसँगको अपेक्षा समेत स्पष्ट रूपमा राख्नुभएको थियो। अन्तर्क्रियात्मक क्षेत्रमा नवलपुरका विशाल सापकोटा, बागलुङका संस्कार गौतम, पोखराका कीर्तन बासोला, सृजना बैरा माध्यमिक विद्यालयका कुशल गुरूङ र प्रिया पाइजा, परिषद कास्कीका अध्यक्ष तेज प्रसाद ढकाल तथा अमरसिंह माध्यमिक विद्यालयका प्रतीक पोखरेल लगायतले शिक्षा, बाल अधिकार, मानसिक स्वास्थ्य, नेतृत्व विकास, अवसरको समान पहुँच तथा स्थानीय तहमा बालमैत्री वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जिज्ञासा र सुझाव मुख्यमन्त्री समक्ष राखेका थिए। मुख्यमन्त्री पाण्डेले प्रश्नको जवाफ दिँदै प्रदेश सरकारले बालबालिकाको हितमा आवश्यक पहल जारी राख्ने विश्वास दिलाउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर सत्यनारायण पौडेल, प्रदेश बाल परिषदका पदाधिकारी, नौ जिल्लाका बाल परिषदका प्रतिनिधि तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रदेश बाल परिषद गण्डकीका सदस्य शालिकराम खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम परिषदका उपाध्यक्ष रिसा गैरी र सचिव गणेश वाग्लेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले बालबालिकालाई आफ्ना विचार र सवाल प्रत्यक्ष रूपमा प्रदेश सरकार समक्ष राख्ने अवसर प्रदान गर्नुको साथै बालमैत्री नीति निर्माणमा उनीहरूको सहभागिता अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका 18 सेदीबाट अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा 8 जनालाई पक्राउ गरेको छ। असार 26 गते बिहान करिब 8 बजे विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सेदी स्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा बेटिङ सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले चेक जाँच तथा खानतलासी गरेको थियो। त्यसक्रममा अनलाइन गेम तथा सट्टेबाजी खेलाइरहेको अवस्थामा 8 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दार्चुला घर भई आलपोखरा 18 सेदी बस्ने 31 वर्षीय दिनेश सिंह बोहरा, भारत भूपा मानपुर स्थायी पतन भई हाल पोखरा 18 सेदी बस्ने 34 वर्षीय सत्यम सिंह, 24 वर्षीय हर्ष उस्त्रेटे, 23 वर्षीय विशाल साहु, 22 वर्षीय जमान सिंह तमार, 27 वर्षीय विक्रम सिंह, 26 वर्षीय अजितेश कुमार मिश्र र 24 वर्षीय सत्यम राजपूत रहेका छन्। प्रहरीले घटनास्थलबाट अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक उपकरण र सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा 7 थान ल्यापटप, 6 थान मनिटर, 31 थान मोबाइल, 9 थान किबोर्ड, 4 थान मल्टिप्लग, 1 थान 12 वोल्ट ब्याट्री, 1 थान यूपीएस, 2 थान राउटर, 16 थान विभिन्न कम्पनीको चार्जर तथा 34 थान भारतीय सिम कार्ड रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरूले चैत्र 18 गते पोखरा 18 सेदीमा सफ्टवेयरको काम गर्ने भन्दै घर भाडामा लिएका थिए। जीवन श्रेष्ठको 7 कोठे घर भाडामा लिएर उनीहरूले खाने बस्ने र अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गर्ने कार्य गर्दै आएका थिए। अनुसन्धानका क्रममा अभियुक्तहरूले टेलिग्राम, व्हाट्सएप लगायतका सामाजिक सञ्जाल समूह मार्फत लिंक पठाई रकम डिपोजिट गर्न लगाउने गरेको खुलेको छ। रकम जम्मा भएपछि प्रयोगकर्ताले रजिस्ट्रेशन गराई क्रिकेट फुटबल तथा क्यासिनो सम्बन्धी खेलमा सट्टेबाजी गराउने गरिएको प्रहरीको भनाइ छ। हारजितको परिणाम अनुसार जित्ने व्यक्तिलाई अनलाइन मार्फत रकम भुक्तानी गरिने गरिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त समूहले दैनिक 3-4 लाख भारतीय रूपियाँ बराबरको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धानका क्रममा एक्सिस ब्याङ्क, आईडीएफसी ब्याङ्क, 24 पे, पे बजार, क्यानोरा ब्याङ्क, गुगल पे, नोक्सन पे तथा तेलंगाना ग्रामीण ब्याङ्क लगायतका ब्याङ्क तथा वालेटको प्रयोग भएको देखिएको छ। भारतीय नागरिकहरूको ब्याङ्क खाता भाडामा लिएर रकमको लेनदेन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त अनलाइन सट्टेबाजी सञ्चालन भारतीय समूहसँग सम्बन्धित रहेको र हालसम्म नाम नखुलेको भारतीय सञ्चालकको 27 औं शाखाका रूपमा सञ्चालन भइरहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाहरूले काम गरे बाबत प्रति व्यक्ति मासिक 25,000 भारतीय रूपियाँ पारिश्रमिक पाउने गरेको बयान दिएका छन्। जिल्ला प्रहरीकाले कास्कीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक वीरेन्द्र कुमार पासवानले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0484-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Interview to learn, go forth to serve. Last date of form submission 26 ASA 2083, entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड
8: प्रेसर,
9: हार्ट फेल,
8: छाती को दुखाई तथा थकान,
9: मुटु को भल्क मा समस्या,
8: मुटु को बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडीजी,
8: मुटु को धड़कन मा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखे को वा राख्नु पर्ने,
9: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8334।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार 2083 पत्रकार मीना थापा मगर पुरस्कृत हुनुभएको छ। उहाँलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले नगद 15,000 रूपियाँ सम्मान पत्र र घलेटले सम्मान गर्नुभएको हो। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री सेचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताउनुभयो। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकोले यसलाई थप प्रवर्धन गर्दै लैजानुपर्नेमा उहाँको जोड़ थियो। प्रदेशमा भएको संस्कार र संस्कृति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकोले यसलाई थप फैलाउन सबैले साथ र सहयोग गर्नुपर्ने उहाँको भनाइरहेको थियो। संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत मन्त्री सेचनले बताउनु भएको थियो। पोखराहाट स्थित लिटिल स्टेप सेकेण्डरी स्कूलले अत्याधुनिक विद्यालय भवन निर्माणको औपचारिक शुभारम्भ गरेको छ। आफ्नो 44 वर्ष लामो शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित लिटिल स्टेपले शुक्रबार आयोजित विशेष समारोहबीच नयाँ शैक्षिक भवनको शिलान्यास गरेको हो। विद्यालयले समयको आवश्यकता, विद्यार्थीको बढ़दो चाप तथा सुरक्षित प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरको सिकाई वातावरण निर्माण गर्ने उद्देश्यले नयाँ भवन निर्माण प्रक्रिया अघि बढ़ाएको जनाएको छ। विद्यालयका अनुसार नयाँ भवन लिफ्ट सहितको 5 तले हुनेछ भने करिब 7 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लिटिल स्टेपले हजारौं विद्यार्थीलाई ज्ञान, नैतिकता, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना प्रदान गर्दै आएको छ। विद्यालयले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधारमा क्षति पुगेको, केही संरचनाहरू भत्काउनु परेको तथा कानूनी र प्राविधिक प्रक्रिया पूरा गर्दै नयाँ भवन निर्माणको चरणमा प्रवेश गरेको जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पम्फा गुरूङले विद्यार्थीको सुरक्षा, गुणस्तरीय सिकाई र आधुनिक शिक्षालाई केन्द्रमा राखेर भवन निर्माण शुरू गरिएको बताउनुभयो। उहाँले नयाँ भवनले विद्यालयलाई थप व्यवस्थित, सुरक्षित र प्रविधि मित्री बनाउँदै भविष्यका आवश्यकता पूरा गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका संरक्षक शेरबहादुर गुरूङले विद्यालयले पछिल्ला केही वर्षमा विभिन्न चुनौती सामना गरे पनि त्यसबाट विचलित नभई अझ सुदृढ़ रूपमा अगाडि बढ़ेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक उत्कृष्टता अझ सशक्त हुने र आगामी पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ। पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए 8 सेमिस्टरका विद्यार्थीहरूले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका 69 जना विद्यार्थीहरूले 6 समूहमा बाँधिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए। विद्यार्थीहरूको समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको, पोखरा पर्यटन परिषदले रोपाई महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा नमूना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसैगरी पसल .com को सेवा विस्तार, साइमेक्स इन्कर्पोरेशनको विद्युतीय गाड़ी आयातको विवाद र नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए। बीबीए अन्तिम सेमेस्टरमा मीडिया र जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम मार्फत मीडियासँग समन्वय गर्ने सिप सिकेको कलेजको प्राचार्य लीना नेगी श्रेष्ठले बताउनु भएको छ। यस कार्यक्रमबाट कार्यक्षेत्रमा मीडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुभाष मल्लले जानकारी दिनुभयो। कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन छेत्रीले विद्यार्थीहरूको प्रस्तुतिकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो। पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी मिनाल कुमार श्रेष्ठले बताउनुभयो। पोखरा कलेज अफ म्यानेजमेन्टले विगत 2 दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा 600 बढ़ी विद्यार्थीहरू बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन्। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.13 अङ्कले घटेर 2600.78 बिन्दुमा झरेको छ। आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज नेप्सी घटे पनि कारोबार रकम पनि बढेको छ। हिजो 4.61 अर्ब करोड़को कारोबार भएकोमा आज 367 वटा कम्पनीको 1.06 करोड़ कित्ता शेयर 6.86 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। दक्षिणी स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गएको छ। यस्तै डडेलोमा परि अरू 19 जना बेपत्ता भएको अण्डालुसियाका क्षेत्रीय नेता जुआनमा मोरेनोले बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भूइँमा खसेको कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यताको भीषण आधी र बाढ़ीको कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली
टाइफून बबी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चिनिया समाचार माध्यमहरूले जनाएका छन्। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बढ़िरहेको टाइफून बबी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र भेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल भागमा प्रवेश गर्ने अनुमान गरिएको छ। सहायोजक अमेरिकालाई 4-1 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको बेल्जियम अब फिफा विश्वकप 2026 अर्को कठिन परीक्षाको सामना गर्न तयार भएको छ। बेल्जियमले अन्तिम 8 खेलमा वर्तमान युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज राति 12:45 बजे शुरू हुनेछ। स्पेन बलियो डिफेन्स बलमाथिको नियन्त्रणमा आधारित खेलशैली र लगातार उत्कृष्ट प्रदर्शनको कारण यस विश्वकपको उपाधि दावेदार टोलीमध्ये एक मानिएको छ। पहिलो खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको स्पेन त्यसपछि पनि हरेक खेलसँगै लयमा फर्किएको छ। स्पेनले यो विश्वकपमा लगातार 6 खेलसम्म गोल नखाई इतिहास रचेको छ। सोमबार भएको अन्तिम 16 खेलमा पोर्चुगललाई 1-0 पराजित गर्दै स्पेनले क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने अन्तिम सभामा पनि समाप्त गरिदिएको थियो। यता बेल्जियमको नकआउट यात्रा भने निकै उतार चढ़ावपूर्ण रह्यो। अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै अन्तिम 16 पुगेको बेल्जियमले त्यसपछि अमेरिकामाथि 4-1 प्रभावशाली जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो। पोखरामा यो 16 छात्र छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता 2083 शुरू भएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाड़ीको संरक्षणको लागि परिषद प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ह्याण्डबल खेलको विकासमा प्रदेश ह्याण्डबल संघले पुर्याएको योगदानको कदर गर्दै परिषदले संघलाई उत्कृष्ट खेल संघका रूपमा सम्मान गर्न लागेको जानकारी दिनुभयो। उहाँले आगामी असार 30 गते परिषदले खेलाड़ी छात्रवृत्ति उत्कृष्ट खेल संघ तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाड़ीलाई नगदसित सम्मान गर्न लागेको जानकारी दिँदै यसले खेलाड़ीमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। खेल क्षेत्रमा योगदान पुर्याउने खेलाड़ी तथा संघ संस्थाको सम्मान गर्दै प्रदेश खेलकुद पदक प्रदान गर्न लागि उल्लेख गर्दै उहाँले जुनियर तथा सिनियर खेलाड़ीको योगदानको कदर गर्दै उनीहरूको लागि रोजगारीको अवसर सिर्जना गर्न सबै पक्षसँग आग्रह गर्नुभयो। सदस्य सचिव शर्माले खेलाड़ी र खेल क्षेत्रका अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता ल्याउँदै पछिल्लो समय खेलकुदको दायरा र खेलाड़ीको संख्या बढ़दै गए पनि खेल पूर्वाधार र बजेट घट्दै जानु चिन्ताको विषय भएको बताउनु भएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ति थापा वैद्य, कोषाध्यक्ष शान्ता सिंह बस्नेत कृष्ण, जिल्ला खेलकुद समितिका कास्कीका सदस्य डिलेचङ गुरूङ, केन्द्रीय सदस्य विशाल बस्नेत लगायतको उपस्थिति रहेको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। 6 जना पर्वतारोहीलाई गण्डकी प्रदेश सरकारको सम्मान, अब पर्यटकको बसाइ लम्ब्याउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई। बालबालिकाका आवाज सुन्दै प्रदेश सरकार, मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद, नीति तथा कार्यक्रममाथि व्यापक छलफल। प्रतिनिधि सभामा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण, करको व्यवस्थाले नेपाली जनता पीड़ित भएको उल्लेख। कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित, आदिवासी जनजातिको संस्कार संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने आर्थिक मामिला मन्त्री शेरचन्दको भनाई। पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्ने 8 जना पक्राउ, थप अनुसन्धान जारी। लिटिल स्टेप सेकेण्डरी स्कूलले शुरू गर्यो अत्याधुनिक विद्यालय भवन निर्माण, शैक्षिक यात्रालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य। दक्षिण स्पेनमा डडेलो, कम्तीमा 11 जनाको ज्यान गयो, 19 बेपत्ता। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा र विश्वकपमा स्पेनको पराजित यात्रामा बेल्जियमको चुनौती। खेल नेपाली समयअनुसार आज राति 12:45 बजे शुरू हुने। पोखरामा 16 वर्ष मुनिको छात्र छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता शुरू। अवश्य यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रमाउनुहोस्, सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 061-451-000, 061-451-002,
4: मोबाइल नम्बर 9856084666।
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, हल्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: ऑर्डर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन 5308-15
11: 5308-15
12: मोबाइल नम्बर 9956-22871 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
9: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
8: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।